रहेको छ। साथी भाइ र परिवारको साथले तपाईँको मन उत्साहित हुनेछ। सन्तान अथवा कनिष्ठ व्यक्तित्वबाट सहयोग प्राप्त हुन सक्ने देखिएको छ। प्रेम सम्बन्धमा खुलेर कुरा गर्दा यसअघिका असन्तुष्टि हटेर जानेछ। अधुरा काम पूरा गर्ने अवसर पनि तपाईँलाई मिल्नेछ। आर्थिक पक्ष सन्तुलित रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज आर्थिक दृष्टिकोणले लाभदायक दिन रहनेछ। व्यापार अथवा लगानी सम्बन्धी काममा सकारात्मक संकेत देखिएको छ। वरिष्ठ व्यक्तित्वहरूले तपाईँको कामको प्रशंसा गर्नेछन्। घर परिवारबाट सुखद समाचार पाइने सम्भावना पनि रहेको छ। घर जग्गा अथवा सम्पत्ति सम्बन्धी निर्णय लिन अनुकूल समय आज रहेको छ। व्यवसाय विस्तारका लागि केही खर्च बढ्न सक्ने भएकाले तपाईँ सचेत हुनुहोला। परिवारलाई समय दिन नसक्दा सामान्य गुनासो आउन सक्छ। नयाँ व्यक्तित्वसँग व्यवहार गर्दा सतर्क रहँदा राम्रो हुनेछ। धैर्यपूर्वक निर्णय गरेमा भविष्यका लागि राम्रो लाभ मिल्न सक्ने गुणगोचर रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूका लागि आज पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना पनि रहेको छ। चन्द्रमाको प्रभावले सहकार्य र सामूहिक काममा राम्रो सफलता मिल्ने देखिन्छ। अध्ययन करियर र भविष्यको योजनाबारे गम्भीर छलफल गर्दा राम्रो हुनेछ। सामाजिक काममा सहभागी हुँदा प्रतिष्ठा बढ्ने देखिन्छ। नयाँ सिप र प्रविधि सिक्ने अवसर पनि आज प्राप्त हुनेछ। कलात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। वरिष्ठ व्यक्तिबाट प्रोत्साहन मिल्ने दिन पनि रहेको छ। व्यक्तिगत र व्यावसायिक जीवनमा सन्तुलन कायम राख्न आवश्यक रहेको छ। यात्राको योजना बन्न सक्ने ग्रहगोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने अवस्था रहेको छ। थकान अथवा कमजोरी महसुस हुन सक्ने देखिएको छ। कामको चाप बढे पनि आरामका लागि समय निकाल्न आवश्यक छ। व्यवसायमा सामान्य लाभ मिल्ने संकेत पनि रहेको छ। नयाँ जानकारी अथवा अनुभव प्राप्त गर्ने अवसर पनि आउनेछ। हतारमा निर्णय गर्दा समस्या निम्तिन सक्ने भएकाले सचेत भएर अघि बढ्न आवश्यक छ। विश्वास पात्र व्यक्तिसँग सल्लाह लिँदा तपाईँको मन हलुका हुनेछ। परिवारसँग समय बिताउँदा खुसी मिल्नेछ। आर्थिक पक्ष मध्यम रहनेछ र संयमित व्यवहारले आजको दिन

0: ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूको लागि आज दिनचर्यामा परिवर्तन गर्ने इच्छा जाग्न सक्छ। नयाँ काम अथवा नयाँ तरिका अपनाउने सोच आउने देखिएको छ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको छ। साझेदारीको कारोबारमा सावधान हुँदा राम्रो हुनेछ। साथीभाइसँग पैसाको विषयमा झगडा हुन सक्छ, विवाद हुन सक्छ। जिम्मेवारी बढ्ने भए पनि त्यसबाट नयाँ अनुभव प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्ने देखिएको छ। मनमा केही तनाव भए पनि धैर्यता राख्न सके समाधान निस्कनेछ। आज कुनै पनि निर्णय सोच विचार गरेर मात्रै लिनु आवश्यक छ। संयमित व्यवहारले लाभ दिलाउने ग्रह गोचर पनि रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूको लागि आज सरकारी तथा प्रशासनिक काम अघि बढाउन राम्रो अवसर रहेको छ। चन्द्रमाको प्रभावले यसअघि रोकिएका काम फेरि शुरू गर्ने सम्भावना पनि रहेको छ। साथीभाइ र सहकर्मीको साथ राम्रो पाइने देखिएको छ। पुरानो लगानीबाट लाभ प्राप्त हुने ग्रह गोचर पनि रहेको छ। खर्च बढे पनि आर्थिक स्थिति नियन्त्रणमा रहनेछ। परिवारको उन्नतिका लागि नयाँ योजना बन्ने संकेत पनि रहेको छ। समाजमा प्रतिष्ठा बढाउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको छ। नयाँ सम्बन्धबाट फाइदा हुन सक्छ। काममा निरन्तरता राखेमा सफलता मिल्ने ग्रहको छ रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिहरूका लागि आज नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ। समाज अथवा कार्यक्षेत्रमा सम्मान बढ्ने योग रहेको छ। सामाजिक राजनीतिक अथवा व्यवस्थापन क्षेत्रमा राम्रो प्रगति हुने देखिएको छ। मेहनतको उचित मूल्याङ्कन हुने दिन पनि रहेको छ। प्रतिस्पर्धी तपाईँको क्षमताबाट प्रभावित हुनेछन्। आफ्ना विचार स्पष्टसँग राख्दा सफलता मिल्ने दिन रहेको छ। साथीसँगको सम्बन्ध अझ प्रगाढ बढ्ने दिन पनि रहेको छ। नयाँ जिम्मेवारी आउन सक्ने देखिन्छ। आत्मविश्वास र साहसले काममा ऊर्जा थपिनेछ। आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिहरूका लागि आज चुनौती बीच पनि राम्रो नतिजा निकाल्न सक्नुहुनेछ। कामको प्रशंसा र सम्मान प्राप्त हुन सक्ने देखिएको छ। परिवार र अभिभावकसँगको सम्बन्ध अझ सुमधुर हुनेछ। प्रेम सम्बन्धमा धैर्यता राखेर कुरा गर्नु राम्रो हुनेछ। रिस नियन्त्रण गर्न सके सम्बन्धमा मिठास बढ्नेछ। नयाँ यात्रा अथवा भ्रमणको योजना पनि बन्ने देखिएको छ। धार्मिक अथवा आध्यात्मिक कार्यमा रुचि बढ्न सक्ने ग्रह गोचर रहेको छ। अध्ययन तथा अनुसन्धानमा प्रगति हुनेछ। मनमा आत्मविश्वास कायम रहनेछ। आजको दिन सकारात्मक रूपमा बित्ने देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशिले व्यक्तिहरूका लागि आज मनमा नयाँ आशा पलाउने दिन रहेको छ। नयाँ व्यक्तित्वसँगको चिन्जानले जीवनमा खुसी थपिनेछ। आमदानीका अवसरहरू विस्तार हुने संकेत पनि रहेको छ। व्यापार अथवा पेसामा लाभ मिल्ने सम्भावना पनि रहेको छ। जोखिमपूर्ण कामबाट टाढा रहनु उचित हुनेछ। बोलीमा नरमपन राख्दा सम्बन्ध राम्रो बन्नेछ। काममा गरेको वाचा पूरा गर्न ध्यान दिनुपर्ने दिन रहेको छ। प्रेम सम्बन्धमा विश्वास बढ्ने संकेत पनि रहेको छ। परिवारबाट भावनात्मक साथ प्राप्त हुने ग्रह गोचर रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज कला र मनोरञ्जनसँग सम्बन्धित काममा सफलता मिल्नेछ। अभिनय संगीत नृत्य अथवा सृजनात्मक क्षेत्रमा राम्रो अवसर रहेको छ। साथीभाइसँग रमाइलो भेटघाट हुने दिन रहेको छ। प्रेम र दाम्पत्य जीवनमा खुसी मिल्नेछ। नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। मनोरञ्जनमा धेरै खर्च नगर्नु राम्रो हुनेछ। मेहनत र अनुशासन अपनाएमा काममा राम्रो उपलब्धि हासिल हुने देखिएको छ। आर्थिक लाभको सम्भावना पनि आज रहेको छ। सकारात्मक सोचले दिन अझ सुखद बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि आज कामको जिम्मेवारी बढ्ने भएकाले व्यस्तता रहनेछ। सहकर्मी अथवा सेवाग्राहीसँग विवाद हुन सक्ने सम्भावना पनि रहेको छ। त्यसैले संयमित व्यवहार आवश्यक रहेको छ। प्रतिस्पर्धीहरू सक्रिय रहन सक्ने भएकाले सतर्कता अपनाउँदा राम्रो हुनेछ। प्रेम सम्बन्धमा सामान्य तनाव आए पनि सम्भाव्य समाधान निस्किनेछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। अनावश्यक विवादबाट टाढा रहँदा निकै राम्रो हुनेछ। व्यावसायिक अवस्था स्थिर रहनेछ। परिवारको साथ र समर्थनले तपाईँको मनोबल उच्च बढ्नेछ। धैर्यता र सकारात्मक सोचले आजको दिन सहज रूपमा बित्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साई विशेषगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ।
1: यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादि बेला बिहानमा 5:15 छ 58 सम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ।

0: बिहानमा 6:58 देखि 8:42 सम्म प्रयोग बेला रहनेछ। बिहानमा 8:42 देखि 10:25 सम्म उद्वेग बेला रहनेछ। बिहानमा 10:25 देखि 12:09 सम्म चर बेला रहनेछ। मध्याहमा 12:09 देखि दिनमा 1:52 सम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:52 देखि 3:35 सम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:35 देखि 5:19 सम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:19 देखि साँझमा 7:02 सम्मको समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 7:02 देखि 8:19 सम्म रोग बेला रहनेछ। साँझमा 8:19 देखि राति 9:36 सम्म उद्वेग बेला रहनेछ। राति 9:36 देखि 10:52 सम्म चर बेला रहनेछ। राति 10:52 देखि 12:09 सम्म लाभ बेला रहनेछ। राति 12:09 देखि 1:26 सम्म अमृत बेला रहनेछ। राति 1:26 देखि 2:42 सम्म काल बेला रहनेछ। राति 2:42 देखि 3:59 सम्म शुभ बेला रहनेछ भने राति 3:59 देखि भोलि बिहानमा 5:15 सम्मको समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय, दिनमा 1:30 देखि 3 बजेसम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: टोल टोल का समाचार, प्रत्येक गांव समाज र समुदाय का समाचार।
8: अन्तर्राष्ट्रिय आदिवासी को हुन भन्ने 5 वटा क्राइटेरिया बने।
9: हामीले चाहिँ सामाजिक कुनै अरु जाति समुदाय सँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
10: भाषा, कला, साहित्य र राजनीति,
11: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
12: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ। किनभने भाषामा
13: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ पार्टीहरूको अत्यन्त महत्वपूर्ण
7: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
14: नेपाल सरकारले कृषिलाई अलि बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको।
15: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नकाटिनुपर्छ।
16: खबर सुनायो।
17: सफलता स्टूडियो टाइम।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। नेपाल भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा। सरकारले माग पूरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायको घोषणा। सेती नदीबाट अवैध रूपमा बालुवा उत्खनन गर्ने 3 टिप्पर नियन्त्रणमा। गण्डकी प्रहरी प्रमुखद्वारा कास्की प्रहरीको अनुगमन, सेवा प्रवाह र अनुगमन प्रभावकारी बनाउन निर्देशन। पोखराका पोखरेल सहित पर्यटन बोर्डकामा 5 जना नियुक्त, प्रतिनिधि सभा बैठक साउन 14 गतेसम्मका लागि स्थगित। बालेन सरकार सफल होस् भन्ने चाहने तर राष्ट्रहित विपरीतका कार्य स्वीकार नगर्ने एमालेको चेतावनी। सरकारले सुशासनको नाममा आतंक मचाएको कांग्रेस नेता कमल पन्तको भनाए। कांग्रेसले 7 वटा प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने। 2,53,00,000 कृषि पशु सेवा केन्द्र पोखरा महानगरलाई हस्तान्तरण। माटोदेखि रोग परीक्षण समय एउटै स्थानमा हुने। बंगलादेशमा जून महिनामा 590 दुर्घटना, 513 जनाको मृत्यु। र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा उपाधिका लागि स्पेनसँग भिड्ने। नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ़ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति जेएससी र संयुक्त कार्यदल जेडब्ल्यूजीको 13 बैठक पोखरामा सम्पन्न भएको छ। भारतीय राजदूतावासका अनुसार ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समितिको 13 बैठक बुधबार भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा जलस्रोतथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ीको सहअध्यक्षतामा सम्पन्न भएको हो। यसअघि मंगलबार संयुक्त कार्यदलको 13 बैठक भारत सरकारका विद्युत मन्त्रालयका सहसचिव पंकज कुमार र नेपाल सरकारका ऊर्जा मन्त्रालयका सचिव सुदेव कुमार देवको सहअध्यक्षतामा बसेको थियो। बैठकमा जलविद्युत आयोजनाको विकास, सीमापार विद्युत व्यापार, प्रसारण पूर्वाधार विस्तार तथा ऊर्जा क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यको समग्र समीक्षा गरिएको थियो। दुवै पक्षले 400 केवी गोरखपुर न्यू बुटवल प्रसारण लाइन सहित विभिन्न अन्तर्देशीय प्रसारण लाइन निर्माणमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन्। यसका साथै सञ्चालनमा रहेका तथा प्रस्तावित विद्युत उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने तथा आवश्यक सहजीकरण गर्ने विषयमा पनि छलफल भएको जनाएको छ। बैठकमा भारतीय र नेपाली विद्युत ग्रिडका समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, हरित हाइड्रोजन, ग्रीन हाइड्रोजन क्षेत्रमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि लगायतका विषयमा पनि विचार विमर्श भएको थियो। यसअघि भारतीय विद्युत सचिव पंकज अग्रवालले मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरी द्विपक्षीय ऊर्जा सहकार्यका विषयमा छलफल गरेका थिए। बैठकका निष्कर्षहरूले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यलाई अझ प्रभावकारी र सुदृढ़ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्। शैक्षिक परामर्श व्यवसाय संयुक्त संघर्ष समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीमा उल्लेख केही प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्। आन्दोलन अन्तर्गत बिहिबार कालो पट्टी बाँधेर नियमित काम गर्ने र साउन 1 गते बिहान 11 बजेदेखि 11:30 बजेसम्म काठमाडौँका विभिन्न स्थानहरूमा प्ले कार्ड सहित शान्तिपूर्ण विरोध प्रदर्शन गरिने संघर्ष समितिका संयोजक दीपक गुरूङले जानकारी दिनुभयो। सरकारले आफूहरूको माग प्रति गम्भीरता नदेखाए अनिश्चितकालीन आन्दोलनमा जाने उहाँले बताउनुभयो। उहाँले नियमावलीमा अनुमति पत्रको नियमीकरण वर्षै पछि गर्नुपर्ने व्यवस्था रहेकोमा आपत्ति जनाउँदै यसलाई खारेज गरी कम्तीमा 5 वर्षको बनाउनु पर्ने माग गर्नुभयो। शैक्षिक बेला वा शनिवार गर्न मन्त्रालयबाट स्वीकृति लिनुपर्ने र कार्यालय परिसरभित्रै गरिने कार्यक्रमका लागि समेत अनुमति लिनुपर्ने व्यवस्था व्यावहारिक रहेको उहाँको भनाइ छ। संघर्ष समितिले आन्तरिक राजस्व कार्यालयमा कर चुक्ता प्रमाण पत्र बुझाइसकेपछि पूर्ण दोहोरो विवरण पेश गर्नुपर्ने व्यवस्था खारेज हुनुपर्ने समेत माग गरेको छ।
कास्की प्रहरीले सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गर्दै गरेको तीनवटा टिप्पण नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार 30 गते राति करिब 10:15 बजे पोखरा महानगरपालिका 25 स्थित सेती गण्डकी नदी किनारमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा लोड गरिरहेको अवस्थामा तीन टिप्पर र तीनका चालकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा परेका टिप्पर मध्ये गएक 44-72 नम्बरको टिप्पर चालक पोखरा 19 लामाचोर बस्ने 26 वर्षीय सुजन गुरूङ, जीएमए 0076 नम्बरको टिप्पर चालक पोखरा 1 सिम्पानी बस्ने 26 वर्षीय विकास घरती तथा जीए 0124 नम्बरको टिप्पर चालक पोखरा 25 याम्दी बस्ने 25 वर्षीय राजु मगर रहेका छन्। प्रहरीले नियन्त्रणमा लिएका टिप्पर र चालकलाई आवश्यक कार्यवाहीका लागि पोखरा महानगरपालिकामा पठाएको थियो। महानगरपालिकाले प्रत्येक चालकलाई 15,000 रूपियाँका दरले जरिमाना गरी सवारी साधन छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी महानिरीक्षक डीआईजी दिपेन्द्र जीसीले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुगमन तथा निरीक्षण गरेका छन्। मंगलबार 2083 असार 31 गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका डीआईजी जीसीले कार्यालयबाट भइरहेको अपराध अनुसन्धान, नागरिकलाई प्रदान गरिने सेवा, हिरासत व्यवस्थापन तथा विपद उद्धारको पूर्व तयारी लगायतका विषयमा अनुगमन तथा निरीक्षण गरेका हुन्। अनुगमनका क्रममा उहाँले प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउन, अपराध अनुसन्धानलाई निष्पक्ष र गुणस्तरीय ढंगले अघि बढ़ाउन तथा विपद व्यवस्थापनमा उच्च तयारी व्यवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनमा समुदाय प्रहरी साझेदारी जिल्ला स्तरीय समिति तथा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिको मासिक बैठक सम्पन्न भएको छ। मिति 2083 असार 30 गते पोखरा महानगरपालिका 9 शान्तिवन स्थित सभा हालमा आयोजित बैठकमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख आतिथ्यमा रहेको थियो। बैठकमा असार महिना भजय कास्की जिल्लामा सञ्चालन भएका सामुदायिक प्रहरी साझेदारी कार्यक्रमहरूको समीक्षा गरिएको थियो। साथै जिल्लामा भएका लैंगिक हिंसाको घटनाको अवस्था, अनुसन्धान तथा कार्यवाही प्रक्रिया, पीड़ितलाई उपलब्ध गराइने सेवा, सम्बन्धित निकाय बीचको समन्वय र सहकारलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत अन्तर्क्रिया तथा छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले समुदाय तथा प्रहरी बीचको सहकारलाई अझ सुदृढ बनाउँदै लैंगिक हिंसा न्यूनीकरण, अपराध रोकथाम तथा सुरक्षित समाज निर्माणका लागि सबै सरकारवाला निकाय बीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड़ दिएका थिए। नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका स्थापित होटल व्यवसायी सन्तोष पोखरेल मनोनित हुनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार उनी सहित 5 जना पर्यटन विज्ञ तथा व्यवसायीहरूलाई बोर्ड सदस्यमा नियुक्ति गरिएको हो। नवनियुक्त सदस्यहरूको कार्यकाल 3 वर्षको रहनेछ। मन्त्रालयले पोखरेलसँगै अन्य 4 क्षेत्रका विज्ञहरूलाई पनि पर्यटन बोर्डको नयाँ कार्य समितिमा ल्याएको छ, जसमा आरोग्य पर्यटन क्षेत्रमा डाक्टर शोभित श्रेष्ठ झकाल, पर्यटन व्यवसाय पेम्बा शेर्पा, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष खुम्बहादुर सुवेदी र आईटी तथा वेलनेस पर्यटन विज्ञ सिर्जना केसी रहेका छन्। सरकारले गठन गरेको सिफारिश समितिले बोर्ड सदस्यका लागि आएका 1,100 भन्दा बढ़ी आवेदनको विस्तृत मूल्याङ्कन गरेको थियो। मूल्याङ्कनपछि समितिले 10 जना योग्य उम्मेद्वारको नाम मन्त्रालयमा पठाएको थियो। सोही सिफारिश सूचीका आधारमा पर्यटन मन्त्रालय स्तरीय निर्णयबाट यी 5 जना सदस्यको छनौट गरिएको हो। पर्यटन बोर्डको नियमावली अनुसार बोर्डको संरचनामा निजी र सरकारी क्षेत्रको सन्तुलित प्रतिनिधित्व हुने गर्दछ, जसमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने यी 5 सदस्यसँगै अन्य 5 जना पदेन सरकारी सदस्य रहने व्यवस्था छ। बोर्डमा पर्यटन मन्त्रालयका सचिवले अध्यक्षको भूमिका निर्वाह गर्नेछन् भने प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहने कानूनी प्रावधान रहेको छ। पोखरा 19 पुरनचौरमा रहेको भारतीय भवन माध्यमिक विद्यालयले इतिहासमै पहिलोपटक महिला प्रधान अध्यापक पाएको छ। कास्कीका थोरै माविमा महिला नेतृत्वमा हाकिरहेको बेला सो विद्यालयको प्रधान अध्यापकमा दीपा कुमारी पौडेल नियुक्ति हुनुभएको छ। विद्यालय स्थापनाको 72 वर्षको इतिहासमा पहिलो महिला प्रहको रूपमा उहाँले कार्यभार सम्हाल्नु भएको हो। पौडेल लामो समयदेखि सो विद्यालयमा नेपाली विषय अध्ययन पनरत हुनुहुन्छ। बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पौडेललाई प्रधान अध्यापकको जिम्मेवारी प्रदान गरेको विद्यालयका भूप विद्यार्थी समेत रहेका वडा सदस्य विकास कुमार आचार्यले बताउनुभयो। हालका प्र नेत्रबहादुर आली केही समयपछि नै अनिवार्य
अवकाशमा जान लागेकाले पनि समितिले प्रहको नेतृत्व पौडेललाई दिएको बताइएको छ। समितिका ज्येष्ठ सदस्य दानबहादुर भुजेलका अध्यक्षतामा बैठक बसेको थियो। बैठकले पौडेलको नेतृत्वमा शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक निर्माणमा थप फड्को मान विश्वास लिएको जनाएको छ। त्यस क्षेत्रकै नमूना विद्यालयको रूपमा चिनिएको भारती भवनलाई थप उत्कृष्ट बनाउने जिम्मा पौडेलको काँधमा आएको छ। करिब 500 विद्यार्थी अध्ययनर विश्वविद्यालय 2011 सालमा स्थापना भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रबन्धनमा द्रुत गतिमा काम शुरू भइसकेकोले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री निजी क्षेत्रलाई राज्यको बलियो साझेदारीका रूपमा अघि बढ़न ढाडस दिएनुभयो। प्रधानमन्त्री शाहले व्यवसायहरूलाई कानूनका पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न भन्नहानका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको समेत उपस्थितिमा रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिने पूर्व पूर्ण सक्षम रहेको जानकारी दिनुभयो। हाल वार्षिक 12 लाख मात्र पर्यटक भित्री रहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटन आगमन बढ़ेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योग तथा बलियो माध्यम बन्ने बताउनुभयो। छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन साक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्य समिति सदस्य द्वय जय दिन श्रेष्ठ र अस्थेलेसा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो। प्रतिनिधि सभा बैठक साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकको अन्तिममा सभामुख डीपी अर्यालले आगामी बैठक साउन 14 गते बस्ने सूचना पढेर सुनाएका हुन्। उनले बैठक नभएको समयमा जनतामा जान सांसदहरूलाई आग्रह गरे। उनकोले जनताका समस्या बुझ्न र सोही अनुसार आगामी बैठकमा सरकारको ध्यान आकर्षण गराउन भनेका हुन्। हिजोको प्रतिनिधि सभाको बैठक आगामी कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा साउन 14 गते अर्को बैठक डाक्न सहमति भएको थियो।

0: सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161544734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: एकैछिनको विश्रामपछि खबर संगालमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले आफूहरू सरकारको विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट गर्दै सरकारले जनताको अभूतपूर्व जनादेश अनुसार काम गर्न नसके लोकतन्त्र र वर्तमान व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको चेतावनी दिनुभयो। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले एमाले रचनात्मक, स्वस्थ र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै सरकार सफल होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताउनुभयो। उहाँले सरकार सफल हुन लोकतन्त्र, संविधान र गणतन्त्रको सफलतासँग जोड़िएको तर्क गर्नुभयो। बैठकको शुरूमै उहाँले बार अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका अन्य राष्ट्रियका अध्यक्ष दीपक धाइनी सहित अन्य विद्यार्थी नेताहरूको तत्काल रिहाईको माग गर्नुभयो। ती विद्यार्थीहरू सिंहदरबार जलाउन नभई कानूनी राज्य, विधिको शासन र आफ्ना माग राख्न आएको दावी गर्दै सरकारले प्रयोग गरेर दमन गरेको आरोप लगाउनुभयो। महरले वर्तमान सरकारले प्राप्त गरेको जनमतलाई नेपालको लोकतान्त्रिक इतिहासकै अभूतपूर्व जनादेशको संज्ञा दिँदै त्यसको सम्मान गर्दै जनताको अपेक्षा अनुसार काम गर्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले सरकार असफल भए लोकतान्त्रिक गणतन्त्र, संविधान र संघीय व्यवस्थामाथि नै जनविश्वास कमजोर। नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य दलकी नेता कमला पन्तले सरकारको कार्यशैलीप्रति कड़ा असन्तुष्टि जनाउँदै सुशासनको नाममा आतंक सिर्जना गरिएको आरोप लगाउनुभयो। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले सरकारले प्रतिपक्षी नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको दावी गर्नुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाको निवास नजिकै देखिएको शंकास्पद गतिविधि तथा केही संचार गृहमा गेटमा देखिएको घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै उहाँले सभामुख मार्फत रूलिङ गर्न आग्रह गर्नुभयो। पन्तले सरकारले आफू बाहेक सबैको अपमान गर्ने र बालीमा जीरो, गालीमा हिरो बन्ने प्रविधि देखिएको टिप्पणी गर्नुभयो। साथै मनसूनका कारण बाढ़ी पहिरोको जोखिम बढ़िरहेको बेला राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख विहीन हुनु सरकारको गैर जिम्मेवारी भएको बताउनुभयो। उहाँले सरकारले तानाशाही प्रविधि त्यागेर लोकतान्त्रिक मूल्य मान्यता र जनचाहना अनुसार काम गर्नुपर्ने तथा संसदमा उठेका प्रश्नको जवाब प्रधानमन्त्री स्वयं उपस्थित भएर दिनुपर्ने माग समेत गर्नुभयो। सुदूरपश्चिम प्रदेश सरकारमा बजेट पारित गर्न एमाले सहयोग नगर्ने भएपछि अहिले सातै प्रदेशको सत्ता गठबन्धन धर्मलाएको छ। सुदूरपश्चिममा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरिदिएका हुन्। सुदूरपश्चिममा मात्रै होइन, कर्णाली प्रदेशमा पनि सत्ता समीकरणमा फेरबदल हुने संकेत देखा परेको छ। कांग्रेसका सबै मन्त्रीले राजीनामा दिएका छन्। लुम्बिनीमा केही समय अघि मात्रै मन्त्रीहरू फेर गरेका कारण अहिले नै तलमाथि हुने अवस्था देखिएन। तलमा यसपालि पछिको बजेट पारित गर्ने क्रममा अधिकांश प्रदेशमा शक्ति संघर्ष देखियो। एमाले नेतृत्व गरेको ठाउँमा कांग्रेसले न्यू खोज्ने र कांग्रेस नेतृत्व गरेको ठाउँमा एमाले असहयोग गर्ने कब्र तीव्र बन्यो। गण्डकीमा भने सर्वहारद रूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेको छ। गण्डकी सरकारको नेतृत्व कांग्रेसका सुरेन्द्र राज पाण्डेले गर्नुभएको छ भने सत्ता साझेदार एमाले छ। नौ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्री सहित पाँच मन्त्रालय कांग्रेस र बाँकी मन्त्रालय एमालेको नेतृत्वमा छ। एकाएक प्रदेशको सत्ता गठबन्धनमा देखिएको फेरबदलको असर गण्डकीमा पर्ने पर्न सक्छ। त्यसो हुँदा गण्डकीको सत्ता पोजिसन के हुन्छ भन्ने सबैको जिज्ञासा छ। 60 सदस्यीय गण्डकी प्रदेश सभामा एक सदस्यको पद रिक्त छ। मनाङबाट निर्वाचित सांसद राजीव गुरूङ दीपक मनाङे कर्तव्यचार मुद्दामा जेल गरेपछि उनको स्थान रिक्त भएको हो। मनाङेले जेल जीवन काटिसके पनि उनी सांसदका रूपमा फर्किन पाउने छैनन्। तब गण्डकीमा 59 सांसद छन्। सत्ता सञ्चालनका लागि 30 सीट चाहिन्छ। यहाँ कांग्रेसको 27 सीट मात्र छ। एमालेको 22, नेपाली कम्युनिष्ट पार्टीको सभामुख सहित 7 सीट छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका 2, नेपाली समाजवादी पार्टी तत्कालीन हाल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट 1 सांसद छन्। गठबन्धन फेरिएको अवस्थामा गण्डकीको पोजिसन निकै जटिल अवस्थामा पुग्न सक्छ। नेपाली कम्युनिष्ट पार्टी नै सत्ता निर्माणको महत्वपूर्ण फ्याक्टर बन्नेछ। कांग्रेसले नेपाली कम्युनिष्ट पार्टीको साथ पाएको खण्डमा सहजै सरकार बनाउन सक्छ। एमाले नेकपा सहित कम्तीमा राप्रपाको पनि साथ लिनुपर्छ। कांग्रेसले एमाले र नेकपा बिना पनि सरकार बनाउन चाहिँ सक्छ। यसका लागि राप्रपा र प्रणोपाका सांसदलाई साथ लिनुपर्छ। यहाँको सत्ता फेरबदल हुँदा कांग्रेसलाई जति एमालेलाई सरकार बनाउन सहज हुने छैन। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे बाह्य समाचार बाहेक पार्टीबाट आन्तरिक रूपमा आधिकारिक धारणा नआएको बताउनुहुन्छ। मैले पनि समाचारमै सुनेको हुँ, आधिकारिक रूपमा केही पनि आएको छैन। उहाँले भन्नुभयो गण्डकीमा बाहिरको असर नपर्न सक्छ। राष्ट्रिय स्तरमै निर्णय भयो भने छुट्टै कुरा हो। एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका पूर्व प्रमुख संस्थक गोविन्द बहादुर नेपाली अन्यत्रको जस्तो खटपट गण्डकीमा नरहेको बताउनुहुन्छ। अरू प्रदेशहरूमा बजेट निर्माणका क्रममा असमझदारी देखिए पनि गण्डकीमा एमाले र कांग्रेस बीचको सत्ता सहकार्य सौहार्दपूर्ण र समस्या रहित ढंगले अघि बढ़िरहेको सुनाउनुभयो। गण्डकीको हकमा आजको मितिसम्म एमाले र कांग्रेस बीचको सहकार्यमा कुनै खटपट छैन। बजेट निर्माणदेखि नीति तथा कार्यक्रम पास गर्ने कार्य समयसम्म

हामीले आपसी समझदारीमै अगाडि बढ़ाएका छौं। मन्त्री नेपालीले भन्नुभयो, राष्ट्रिय राजनीति र केन्द्रीय परिस्थितिको प्रभाव प्रदेशमा पर्न सक्ने कुरा आफ्नो ठाउँमा छ, तर गण्डकी प्रदेशमा हालसम्म निकै सुमधुर खालको सहकार्य रहेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्री र एक राज्य मन्त्रीलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्री शाहले सरकारमा रहेका आर्थिक वर्ष 2083-84 बजेटमा एमाले असहयोग गरेको भन्दै बुधबार उक्त दलबाट सरकारका प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई पदमुक्त गरेका हुन्। अब आर्थिक समाचार। पोखरा महानगरपालिकालाई 2,53,57,146 रूपियाँको लागतमा निर्माण गरिएको पालिका स्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र हस्तान्तरण गरिएको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले निर्माण गरेको उक्त अत्याधुनिक केन्द्र मंगलबार महानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। आयोजनाको बुटर कार्यालय प्रमुख डाक्टर उत्तम आचार्यले नगर प्रमुख धनराज आचार्यलाई भवन प्रयोगशाला उपकरण तथा अन्य पूर्वाधार हस्तान्तरण गर्नुभएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत निर्माण गरिएको केन्द्रमा दुईवटा आधुनिक प्रयोगशाला स्थापना गरिएको छ। केन्द्र मार्फत कृषकले अब माटो बानी बिउ मल तथा बालीको रोगहरूको वैज्ञानिक परीक्षण सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसबाट उत्पादन लाग्ने घट्ने उत्पादनको गुणस्तर सुधारिने र कृषकको आमदानी वृद्धि हुने अपेक्षा गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो। परीक्षणका आधारमा उपयुक्त बाली छरण, मलको मात्रा निर्धारण तथा रोग नियन्त्रणका वैज्ञानिक उपाय अप्नाउने सहज हुने उहाँको भनाइ छ। डाक्टर उत्तम आचार्यका अनुसार केन्द्रले कृषक तथा कृषि उद्यमीहरूलाई प्रयोगशाला सेवा उपलब्ध गराउनका साथै उत्पादक र खरिदकर्ता बीचको बजार सम्बन्ध सुदृढ तथा गर्न र ग्रामीण उद्यमशीलता प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्। महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडेरियाले व्यावसायिक तथा बजारमुखी कृषिको विकासका लागि यस्तो प्रयोगशाला अपरिहार्य रहेको बताउनुभयो। वैज्ञानिक परीक्षणका आधारमा उत्पादन गर्दा उपभोक्ताको विश्वास बढ्ने, सुरक्षित कृषि उत्पादन प्रवर्धन हुने तथा पशुजन्य वस्तुको गुणस्तरीय सुनिश्चितता गर्न समेत सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो। प्रयोगशालाबाट प्राप्त तथ्याङ्क र अनुसन्धानलाई महानगरले कृषि नीति निर्माण, अनुदान कार्यक्रम तथा आधुनिक प्रविधिमा आधारित उत्पादन प्रणाली विस्तारमा उपयोग गर्न जनाउनुभयो। यस केन्द्रले पोखरा महानगरको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, वैज्ञानिक र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गर्नुभएको छ। अब विदेशको समाचार। बंगलादेशमा जून महिनामा भएको सड़क, रेल तथा जलमार्ग दुर्घटनामा परि 513 जनाको मृत्यु भएको छ भने 1336 जना घाइते भएका छन्। मंगलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार उक्त अवधिमा 10 वर कुल 590 दुर्घटना भएका थिए। यात्रु कल्याण संस्था बंगलादेश यात्री कल्याण समितिको अनुसार जून महिनामा भएको 532 सड़क दुर्घटनामा 463 जनाको मृत्यु र 1323 जनाको घाइते भएका छन्। त्यस्तै 53 रेल दुर्घटनामा 35 जनाको मृत्यु र 8 जना घाइते भएका छन् भने 5 जलमार्ग दुर्घटनामा 5 जनाको मृत्यु र 5 जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ। संस्थाले सड़क दुर्घटनाका प्रमुख 9 कारण पहिचान गरेको छ, जसमा मनसूनका कारण सड़कमा खाल्डा खुल्डी बढ़नु, सड़क पूर्वाधारको कमजोरी, डिभाइडर तथा संकेत चिन्हको अभाव, मर्म सम्भार नभएका वा असुरक्षित सवारी साधनको प्रयोग, लापरवाहीपूर्ण सवारी साधनलाई सञ्चालन र तथा राजमार्गमा ब्याट्रीबाट चल्ने रिक्सा जस्ता अनाधिकृत सवारी साधनको प्रयोग रहेका छन्। संस्थाले सड़क सुरक्षाका लागि पूर्वाधार सुधार, सवारी साधनको नियमित अनुगमन तथा यातायात नियमको कड़ाईका साथ कार्यान्वयन गर्न आवश्यक रहेको जनाएको छ। खेलकुदको समाचार। खेलको 85 मिनटसम्म एक गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 पराजित गरेको छ। फिफा विश्वकप 2026 दोस्रो सेमी फाइनलमा अर्जेन्टिनाले चमत्कारिक कमब्याक गर्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको हो। अटलान्टामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो, जसको हाफको 55 मिनटमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाएपछि अर्जेन्टिनामा दबाव परेको थियो। इङ्ल्याण्डको रक्षा पंक्ति मजबूत देखिँदा खेल उनीहरूको पक्षमा जाने संकेत देखिएको थियो, तर विश्व फुटबलको महान टोली मध्ये एक अर्जेन्टिनाले हार स्वीकारेन। कप्तान लियोनल मेस्सीको नेतृत्वमा टोलीले आक्रमक खेल प्रदर्शन गर्दै लगातार दबाव सिर्जना गर्यो। जुलियन अल्भारेज, एन्जो फर्नान्डोज र एलेक्स म्याक एलिस्टरले मिडफिल्ड र आक्रमणमा उत्कृष्ट तालमेल देखाएपछि अर्जेन्टिनाले दोस्रो हाफमै लगातार 2 गोल गर्दै खेलको नतिजा उल्टायो। एक समय फाइनल पुग्ने नजिक पुगेको इङ्ल्याण्ड अर्जेन्टिनाको तीव्र आक्रमण र अनुभव सामु निरह बन्यो। कप्तान हेरिकेन, जुड बेलगम, बुकायो साका र गोलकर्ता गोर्डनले अन्तिम समयसम्म बराबरी गोलको प्रयास गरे पनि
अर्जुनको सुदृढ रक्षा पंक्ति र गोल रक्षकले सबै प्रयास विफल पारिदिए। यो जित केवल फाइनल यात्रा मात्र होइन, अर्जुनको अदम्य आत्मविश्वास, मानसिक बल र खेलमा फर्किने क्षमताको उत्कृष्ट उदाहरण पनि बन्यो। दबावको क्षणमा पनि संयम नगुमाई अवसरलाई गोलमा परिणत गर्ने अर्जेन्टिनाको कला फेरि एकपटक विश्व फुटबलमा स्थापित भएको छ। यससँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाएको छ। अब उपाधिका लागि सेमी फाइनलमा फ्रान्सलाई 2-0 हराएको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता हारसँगै इङ्ल्याण्डको विश्वकप जित्ने सपना फेरि अधुरै रह्यो भने त्यस स्थानका लागि उसले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। अब विश्व फुटबलका दुई महाशक्ति अर्जेन्टिना र स्पेन बीचको फाइनललाई प्रतियोगिताकै सबैभन्दा प्रतिष्ठित र रोमाञ्चक भिडन्तका रूपमा हेरिएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अलिक अन्त्यमा आइसकेका छौं। समाचार सक्नुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। नेपाल भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा। सरकारले माग पूरा नगरे अनिश्चितकालीन आन्दोलनमा जारी प्रशासनिक परामर्श व्यवसायको घोषणा। सेती नदीबाट अवैध रूपमा बालुवा उत्खनन गर्ने 3 टिप्पर नियन्त्रणमा। गण्डकी प्रहरी प्रमुखद्वारा कास्की प्रहरीको अनुगमन। सेवा प्रवाह र अनुसन्धान प्रभावकारी बनाउने निर्देशन। बालन सरकार सफल होस् भन्ने चाहने तर राष्ट्रिय हित विपरीतको कार्य स्वीकार नगरी एमालेको चेतावनी। सरकारले सुशासनको नाममा आतंक मचाएको कांग्रेस नेता कमला पन्तको बनाई। 2,53,00,000 पशु कृषि सेवा केन्द्र पोखरा महानगरलाई हस्तान्तरण। माटोदेखि रोग परीक्षणसम्मबाटै स्थानमा हुने। बंगलादेशमा जुन महिनामा 590 दुर्घटना, 513 जनाको मृत्यु। र इङ्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा उपाधिका लागि स्पेनसँग भिड्ने। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबरसँग आउनेछ। हामी सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
13: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
4: हेलो
5: हजुर,
4: सन्चै कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
8: फोन नम्बर 061-587-915।
10: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
11: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अडेल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जल यात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480। साथै आईएलएस र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161 533 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462 89 99।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: नमन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न

0: 25,550 रुपैयाको के महत्व छ, के मूल्य छ? धेरै छैन, मान्नुहुन्छ यो कुरालाई? यो जमानामा 25,550 धेरै हुँदैन। त 25,550 को कुरा कहाँबाट निस्क्यो? म भन्छु, लगभग मानिस यो संसारमा 70 वर्ष बाँच्दछ। 70 वर्ष एभरेज, जसलाई औसत भनिन्छ। यदि मानिस 70 वर्षसम्म बाँच्छ भने कति दिन भयो? 25,550। केवल यति दिन पाइन्छ, 25,550 बस। त्यसमध्ये धेरै त गगुगु गर्दै बित्यो गयो। जब सानो हुनुहुन्थ्यो, मुखमा हाल्नु, हेर्नु, बस्नु, सोच्नु, के गर्नु, हेर्नु, रुनु, हाँस्नु, यसमै बित्यो। धेरै त यो दुनियाँको चक्करमै बित्यो। म कुरा गर्दैछु त्यो पैसाको जुन तपाईँको खल्तीमा बचेको छ। पैसा त त्यही नै काम लाग्छ नि जुन खल्तीमा छ। जुन खल्तीमा छैन त्यसको के काम, होइन? भन्नुको मतलब मेरो के हो भने कि तपाईँको खल्तीमा कति छ? यदि 70 वर्ष तपाईँको उमेर भयो भने 25,550 छ। त्यसमध्ये धेरै त तपाईँले गुमाइसक्नुभयो। अब कति बचेको छ? सोच्नुहोस्, यो विचार गर्ने कुरा हो। किनकि यदि तपाईँले हिसाब गर्नुभयो भने तपाईँले यही नै पाउनुहुनेछ कि धेरै दिन बचेको छैन, ज्यादै थोरै पैसा बचेको छ, एकदमै थोरै दिन बचेको छ। अहिले कसैले भनोस् 70 वर्ष त यस्तो लाग्छ एकदमै धेरै हो, तर कसैले भनोस् 25,550 दिन, बस यति नै छ तपाईँसँग। त्यसमध्ये आधी त तपाईँले सुतेरै बिताउनुहुन्छ, त्यो त गयो। यो बुझ्नुहोस् कि तपाईँको खल्तीमा प्वाल छ, र जति पाइयो आधा भन्दा बढी चाहिँ त्यतिकै गयो, र तपाईँले ध्यान पनि दिनु भएन। सोच्नुहोस्, विचार गर्नुहोस्, किनकि मान्छेले भन्छन् अहिले होइन पछि, पछि त केही पनि हुने छैन, पछि त केही पनि बच्ने छैन। र जुन दिन तपाईँ यो पृथ्वीबाट जानुहुनेछ, मान्नुहोस् कि तपाईँ कंगाल भइसक्नुभयो, एक पैसा पनि बचेको छैन। अनि के हुनेछ? जब यमराज लेनको आवे तनिक धरे नही धीर, मार मार के प्राण निकाले, बहे नयन से नीर, हंसा निकल गया पिंजड़े से, खाली पड़ी रही तस्वीर। यो होने सर, टीवी में देखाउँछन्, यो लगाऊ तिम्रो यो हुनेछ, यो लगाऊ तिम्रो यो हुनेछ, यो लगाऊ तिम्रो यो हुनेछ, यो लगाऊ तिम्रो यो हुनेछ, यसलाई यहाँ राख तिम्रो यो हुनेछ, यसलाई त्यहाँ राख तिम्रो त्यो हुनेछ। हेर्नुहोस्, गर्नु त तपाईँलाई त्यही नै छ जे तपाईँलाई इच्छा हुन्छ। तर म भन्छु तपाईँसँग एउटा कुरा, भन्छु, आफ्नो आत्मविश्वास नगुमाउनुहोस्। यी सारा चिजहरूको झमेलामा लागेर आफ्नो आत्मविश्वास नगुमाउनुहोस्। तपाईँले औठी लाउनु छ भने सोफले लगाउनुहोस्। के छ र, यस्तो कुरा होइन कि मसँग औठी छैन। औठी मसँग पनि छ, तर म लाउँदिन। जुन दिन इच्छा लाग्छ लाउँछु पनि। के छ र, कुरा औठीको होइन, कुरा के छ भने तपाईँ आफ्नो आत्मविश्वास नगुमाउनुहोस्। तपाईँ तीर्थमा जानुहुन्छ, सारा तीर्थमा जानुहोस्, एउटा पनि तीर्थ नछोड्नुहोस्। तर तपाईँ भित्र जुन तीर्थ छ त्यसमा पनि जानुहोस्, त्यसलाई नछोड्नुहोस्। के भनिएको छ? कोटी नाम संसार में ताते मुक्ति न होए, एक नाम, एक नाम जो गुप्त मत बुझे बिरला कोए। कुन चाहिँ नाम हो यो? म तपाईसँग भनौ, मानिसले सोचिरहेका होला एकदमै पारंगत नाम होला, यही त मानिसहरू भन्दछन्। यो त केवल पारंगत मानिसको कुरा हो। र म तपाईसँग भनौ कि नजपिकनै, नभनिकनै यो नाम तपाईँ भित्र जपिँदैछ। यो तपाईँले केही नगरिकनै, नसिकिकनै तपाईँ भित्र यो नाम जपिँदैछ। यसलाई तपाईँ उच्चारण गर्न सक्नुहुन्न, तर यो चलिरहेको छ, हरेक श्वाससँग चलिरहेको छ, नचलाइकन पनि चलिरहेको छ। तर तपाईँलाई यसका बारेमा थाहा छैन, यसमा तपाईँको ध्यान जाँदैन। र ध्यान जाँदैन भने खल्तीमा पाल पर्छ भने जे हाल्नुहुन्छ त्यो झरिरहन्छ, झरिरहन्छ। 25,550 को कुरा हो बस। 25,550 को कुरा हो, यसले त राम्रो साडी पनि आउँदैन।
1: बस यति नै कुरा हो।
0: र केमा खर्च गर्नुहुन्छ? यदि आफूमै खर्च गर्नुहुन्छ, आफूलाई बुझ्नका लागि खर्च गर्नुहुन्छ भने त्यो पैसा तपाईँकै खल्तीमा बस्नेछ, र यदि त्यो पैसा तपाईँले बगाउनु भयो भने तपाईँ कतैको पनि रहनुहुने छैन, कहीँको पनि रहनुहुने छैन। एउटा कुरा सदैव याद गर्नुपर्छ, घर धनी को हो र बहालवाला को होइन त? बहालवाला त बहालवाला नै हो, भाडा तिर्नुपर्नेछ। घर बेटीले आफ्नो घरको भाडा तिर्नु पर्दैन, उनी घर बेटी हुन्, बहालवालाले भाडा दिनुपर्छ, र जुन दिन भाडा दिनु भएन त्यो दिन बाहिर। तपाईँ घर धनी हो कि बहालवाला, यो कुरा तपाईँले कहाँ बुझ्नुहुन्छ? बहालवाला हो, तपाईँ त बस्नु भएको छ घर धनी भनेर, भाडा त तपाईँले दिनु भएन। र जब वास्तविक घर धनी आउँछन् लुक्नुहुन्छ, कतै खाटमुनि लुक्नुहुन्छ, कोही आफ्नो काममा लुक्छ, कोही आफ्नो परिवारको पछाडि लुक्छ, कोही आफ्नो के भन्छन् धर्मको पछाडि लुक्छ, अनि भाडा दिँदैनन्। तपाईँ हो बहालवाला, बन्नु भएको छ तपाईँ घर धनी, र जो आउँछन् भने उनलाई यही नै देखाउनुहुन्छ कि म घर धनी हुँ, तर हुनुहुन्न, तपाईँ हो बहालवाला, र भाडा दिइरहनुहोस्। 25,550 छ, 25,550 छ बस। कति दिनसम्म भाडा दिनुहुन्छ? यो त धेरै होइन, एक दिन तपाईँको भाडा सकिनेछ र फेरि उनी आउनेछ, यो जीवन हो। 25,550 धेरै त हराइसक्नु भयो, खल्ती सिलाउनुहोस्। मसँग ज्ञान रूपी धागो छ, ज्ञान रूपी सुई छ, खल्ती म मानिसहरूको सिउँछु। यो कमसल धागो होइन, बलियो धागो हो, र म सिलाउन सक्छु। आउनु जानु यो संसारमा जसरी लहर आइरहन्छ गइरहन्छ, जसरी यो बादल आइरहन्छ गइरहन्छ, जसरी यो सूर्य बिहान उदाउँछ र बेलुका अस्ताउँछ, यो हो तपाईँको जिन्दगी। यो एक दिनको सूर्योदय हो, यो एउटा बिहानी हो, एउटा मध्याह हो, र एउटा साँझ हो। सूर्य उदाउनु भन्दा पहिले पनि अँध्यारो थियो, र सूर्य अस्ताएपछि पनि अँध्यारो हुनेछ। तर यो जुन दिन पाइएको छ, यो जीवन रूपी दिन पाइएको छ, यो जुन सूर्य उदाएको छ, के गर्नुहुन्छ तपाईँ यो दिनमा? के गर्नुहुन्छ तपाईँ आज? किनकि यो हो तपाईँको आज, यो जीवन, यो शरीर, यो जीवन पाउनु हो तपाईँको आज, यो हो तपाईँको बिहानी, र एक दिन मध्याह पनि हुनेछ, त्यसपछि सूर्य पनि अस्ताउनेछ, र साँझ पनि पर्नेछ, साँझपछि रात पनि पर्नेछ। तर तपाईँले आज के गर्नुभयो? तपाईँलाई थाहा छ कि सारा संसारले तपाईँलाई कसरी मूर्ख बनाइरहेको छ? तपाईँ कसका लागि बाँच्नुहुन्छ? भोलिका लागि बाँच्नुहुन्छ? भोलि के हुनेछ र केमा बाँच्नुहुन्छ? आजमा, भोलिमा त तपाईँ बाँच्नै सक्नुहुन्छ, यदि भोलि आए पनि त्यसले आजको रूप लिनुपर्छ, लिनुपर्छ कि पर्दैन? त तपाईँ केमा बाँच्नुहुन्छ आजमा, र तपाईँको आशा केमा छ भोलिमा? भन्नुभयो नि मूर्ख, भन्नुभयो नि बुद्धू, चिन्ता के को गर्नुहुन्छ तपाईँ भोलिको? र भोलि त कहिले पनि आउँदैन, र आज कता गयो? त्यो त गयो, किनकि आजमा त ध्यान नै छैन, आजमा त तपाईँको ध्यान छँदै छैन, र सारा जिन्दगी तपाईँले आजमै जिउनु छ। दुई शब्द यदि प्रेमको भन्नु छ भने आज नै भन्नु पर्छ, भोलि होइन, आज। यदि आफ्नो जीवनमा तपाईँ चेतना ल्याउन चाहनुहुन्छ भने जागेर पनि जाग्नुहोस्। यदि यो चाहनुहुन्छ आफ्नो जीवनमा भने यो चीजलाई पनि आज ल्याउनु पर्छ, आज आज गर्नुपर्छ। के छ कि तपाईँ हुनुहुन्छ, एउटा समय थियो कि तपाईँ हुनुहुन्थेन, आज समय छ कि तपाईँ हुनुहुन्छ, र एक दिन यस्तो आज आउनेछ जसमा तपाईँ रहनुहुने छैन। अब यो कुरा कसैले पनि गर्न चाहँदैन, भन्छन् यो नभन्नुहोस्, यो नभन्नुहोस् कि मैले जानुपर्नेछ। के छ? इस सराय बीच मुसाफिर, क्या क्या तमासा हो रहा, के चर्चिकला भइरहेको छ, कोही समेटे बिस्तरा, कोही जमाके सो रहा, कोही गावे, कोही बजावे, कोही बैठा रो रहा, कोही लगावे है सुगंधी, कोही मैला धो रहा, कोई लेवे राम नाम और कोई कांटा बो रहा। यो भइरहेको छ, तैपनि हातबाट निस्किरहेको छ, कोही समेटे माल दौलत, कोही गाँठ से हो रही हलचल कबीरा, आज कल दो दिन रहा। जुन दिन तपाईले आफूलाई तुलना गर्ने तरिका नै बदल्नुहुनेछ त्यस दिन तपाईं यति धनी हुनुहुनेछ, यति धनी बन्नुहुनेछ, यति धेरै धनी बन्नुहुनेछ कि कुरे नगरौं, यति धनी बन्नुहुनेछ। वास्तविक धनी हृदयबाट धनी, दिलबाटै धनी।

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
6: हेलो,
7: हजुर सन्चै, कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: ओहो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
11: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
10: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
10: फोन नम्बर 061-587-915।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्ती टू मिक्स
2: श्रीकृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव।
3: होइन न अगाडि मूर्ति छ न त के पूजाको सामग्री छ, त्यस्तै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
4: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त।
3: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर्बनाउनै पर्दैन नि।
1: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461 75694, 98191 24824।
5: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
6: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87488।
5: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
7: मठ मन्दिर,
8: गुरुकुल,
7: चैत्य गुम्बा
8: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
7: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
8: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
9: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
12: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
11: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 01635356151। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
13: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझना सही बाकीलाल स्पोर्ट्स बुक्त विशाल बजार
14: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अझल गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
15: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
16: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ
19: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङको 2 तला फोन नम्बर 0161 571 430 98 5 60 85 841 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ।
1: आज हामी कार्यक्रम समय सन्दर्भमा छलफल गर्नेछौ उद्योग व्यवसायको विषयमा। त्यसमा पनि पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशन भाद्र 20-21 गते हुँदैछ। महाधिवेशनमा हामी सबै महिलाहरूको लागि गौरवको कुरा अध्यक्ष पदको उम्मेद्वार अहिलेका महासचिव शोभा गौतमले घोषणा गर्नुभएको छ। यो विषयमा केन्द्रित रहेर छलफल गर्नेछौ र एउटा निजी क्षेत्रको नेतृत्व गर्ने तहमा इतिहासमै पहिलो पटक महिला नेतृत्व आउने जुन खालको सम्भावना देखिएको छ, यसलाई चाहिँ हामी छलफलको विषयमा ल्याउनेछौ। शोभाजी, यहाँ हाम्रो कार्यक्रममा हार्दिक स्वागत।
2: धेरै धेरै धन्यवाद।
1: हजुर, अहिले जुन घोषणा गर्नुभएको छ होइन, अध्यक्ष पदको उम्मेद्वारको लागि घोषणा गर्नुभएको छ, पक्कै पनि उद्योग वाणिज्य संघमा लामो समयको अनुभवले नै होला होइन, कसरी प्रवेश गर्नुभयो?
2: सुरुवातमा त म 2073 सालमा विभिन्न उपसमितिमा काम गर्दै सदस्य उपमहासचिव महासचिव हुँदै संघको एउटा प्रशासनिक हिसाबमा र सदस्यसँग नजिक हुने एउटा वातावरण पनि मलाई मिल्यो र महासचिवको अहिले पदमै छु र मैले त्यो धेरै अनुभवहरू बटुलेको आधारले सबै मैले गरेका काम त्यो क्षेत्रमा मैले गरेको त्यो समयको लगानीले मलाई त्यो यो खालको अध्यक्ष पदमा म चाहिँ सक्षम छु। म व्यवसायसँग प्रत्यक्ष टचमा छु र व्यवसायका समस्याहरू पनि मैले बुझेको कारणले र व्यवसायलाई भोलि बिहान निजी क्षेत्रको नेतृत्व गरिराख्दा एउटा व्यवसायलाई नै एउटा सहज हुने वातावरण मैले सिर्जना गर्न सक्छु भन्ने हिसाबमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेँ। त्यो प्रस्तुतमा पनि निजी क्षेत्रलाई अगाडि बढाउन सक्छु, सक्षम छु म भनेर नै मैले मेरो उम्मेदवारीलाई प्रस्तुत गरेको छु।
1: हजुर, यो प्रेरणा चाहिँ हुन्छ नि, अब के गर्ने होला, महासचिव नै रिपिट गर्ने कि उपाध्यक्षमा बस्ने कि हुन्छ नि त होइन, अध्यक्ष नै घोषणा गरिसक्नु भएको छ, प्रेरणा चाहिँ कसरी पाउन?
2: प्रेरणा चाहिँ विशेष गरी म महासचिव हुँदा विभिन्न संघ संस्थासँग म सहकार्य समन्वय गरेर हिँडे। मैले धेरै व्यवसायहरूसँग जति हाम्रो वस्तुगत संघ संस्थाहरू हुनुहुन्छ, अरू निजी क्षेत्रको अरू ठाउँमा पनि नेतृत्व गर्नुहुने सबै साथीभाइहरू हुनुहुन्छ, सबैसँग समन्वय सहकार्य अनि मेरो त्यो कार्यकुशलताले नै सबैले मलाई अब तिमी संस्थाको महासचिव पदमा पुगिसकेपछि अब तिमी चाहिँ अध्यक्ष पदमा चाहिँ क्यापेबल छौ, अगाडि बढ भनेर सबैको राय सल्लाह, पूर्व अध्यक्ष ज्यूहरू पनि सबैको अग्रजहरूको सबैको मैले शुभेच्छा शुभकामना आशीर्वाद लिएर म अगाडि बढेको छु।
1: हजुर, अहिले महासचिवकै रूपमा काम गरिरहँदाखेरि कतिका चुनौतीहरू सामना गर्नुभयो, अहिले तपाईँको कार्यकालमा चाहिँ के कस्ता कामहरू भए? उद्योग वाणिज्यसँगमा
2: धेरै नै कामहरू भए किनभने व्यवसायहरूलाई राहत हुने खालका धेरै कामहरू हामीले गर्यौं। जस्तै व्यवसायलाई करका दायरा करका सम्बन्धी कति धेरै समस्याहरू हुन्छन् त्यसका विषयमा पनि 15-16 कार्यक्रमहरू हामीले एउटा जीआईजेड भन्ने संस्थासँग हामीले सहकार्य गरेर त्यो जर्मन सरकारद्वारा सञ्चालित थियो त्यो संस्थासँग सहकार्य गरेर त्यो प्रोजेक्ट लिएर आएर हामीले कार्यक्रमहरू ल्यायौं। अरू पनि हामीले व्यवसायलाई धेरै राहत हुने कामहरू धेरै नै गऱ्यौं। अब किनभने अब निजी क्षेत्रको छाता संगठन 2011 सालमा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले व्यवसायको हक हित संरक्षण सम्वर्धन प्रवर्धनका निम्ति साथसाथै पोखराको समग्र सामाजिक क्षेत्रको उत्थानको लागि, शैक्षिक उत्थानको लागि, स्वास्थ्यको उत्थानको लागि यो कृषिको उत्थानको लागि धेरै क्षेत्रमा पोखरा उद्योग भारत संघले विगतदेखि वर्तमानसम्म गरिराखेका कार्यहरूमा सधैँ अग्रस्थानमा छ र गरेको पनि छ। प्रत्यक्ष रूपमा जसलाई अब संस्था भनेको कुरा जसलाई आवश्यकता छ उसलाई नै थाहा हुन्छ, समस्या नपरी अब संस्थालाई गुहार्ने कुरा कोही कसैलाई नहुन पनि सक्छ। प्रत्यक्ष रूपमा जतिले लाभ लिनुभएको छ व्यवसायहरूले उहाँले छ, जति कति अब व्यवसायहरूको पार्किङका समस्याहरू भएर पनि आउनुहुन्छ, घर भाडा र व्यवसाय बीचका जुन खालका ती समस्याहरू छन् त्यो लिएर आउनुहुन्छ, त्यसलाई पनि समाधान गर्ने कुरा हुन्छ। कति ब्याङ्क वित्तीय संस्थाले पनि अब धर पकड गरेका हुन्छ त्यस विषयमा पनि सहज गर्ने सहजीकरण गर्ने र प्रभावकारी रूपमा उहाँहरूले चाहिँ त्यो सेवा पाउने वातावरण पनि हामीले सिर्जना गरेका छौँ। अब नपरिकन कसैलाई थाहा हुन नहुन सक्छ, व्यवसायलाई हामीले कति सेवा सुविधाहरू दिन सक्यौँ त्यो नेतृत्वतामा पुगेर भन्ने कुरा चाहिँ जसले आफूले राहत पाउनुभयो उहाँलाई प्रत्यक्ष थाहा छ।
1: हजुर, अहिले चाहिँ ठ्याक्कै कस्तो देख्नुहुन्छ तपाईँ? एकदमै व्यवसायसँग नजिक रहेर काम गर्नुभएको छ होइन, व्यक्ति व्यक्तिसँग भेटघाट अन्य बेलामा पनि भइरहेको छ र विशेष गरेर धेरै कार्यक्रममा तपाईँ आफै सहभागी पनि हुनुहुन्छ, यो हिसाबले गर्दाखेरि उद्योग व्यवसायको अवस्था चाहिँ कस्तो छ पछिल्लो समय?
2: पछिल्लो समयमा व्यवसायमा निराशापन छाएको छ। निजी तथा सरकारी क्षेत्रबाट निजी क्षेत्रलाई हेर्ने जुन सरकारी तहबाट हेर्ने निजी क्षेत्रलाई नाफा लिएको भनेको लुटतन्त्र हो जस्तो खालको व्यवहार छ नि, हेर्ने दृष्टिकोणमा अलिकति सहजता छैन, सहजतालाई अलिकति परिवर्तन गर्न आवश्यक छ। अर्को कुरा चाहिँ युवा अब दक्ष जनशक्ति पलायन भएको अवस्था छ, त्यो कुरालाई पनि न्यूनीकरण गर्नका लागि पनि निजी क्षेत्रले रोजगार सिर्जना गर्न आवश्यक छ। त्यो रोजगारी सिर्जना गर्नका लागि राज्य तहबाट सहज र सरल रूपमा निजी क्षेत्रले लगानी गर्ने वातावरण गरेर निजी क्षेत्रको कर्तव्य नै के हो भने नाफा कमाउन सक्यो भने मात्रै निजी क्षेत्रले लगानी गर्छ। निजी क्षेत्रले लगानी त आफ्नो लगानीको सुनिश्चित हुन पर्यो, दोस्रो कुरा चाहिँ सुनिश्चित छैन भने निजी क्षेत्रको सुनिश्चित छैन भने त रात दिन नभने आफ्ना कति सपनाहरूलाई थाती राखेर रात दिन नसुतिकन लगानी ऋण खोजेर लगानी गरेर आफ्ना भइ नभएको कोल्याटर कसरी लिएर आएर ब्याङ्कमा आफ्ना सबै सारा सम्पत्ति राखेर अनि लगानी गरेको हुन्छ, त्यो लगानीको सुनिश्चित सरकारबाट राज्य तहबाट अथवा राज्यले हेर्ने दृष्टिकोण निजी क्षेत्रलाई राम्रो भयो भने अझै राम्रो हुन्छ, किनभने निजी क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड हो। निजी क्षेत्रले सहज रूपमा सबल रूपमा काम गर्न सक्ने वातावरण बनिदियो भने भोलि व्यवसायहरूलाई सबै क्षेत्रमा ब्याङ्कका समस्या छन्, ब्याङ्किङ तरलता छ, अब यो उधारोको समस्या उस्तै छ, पार्किङको समस्या छ, घरबेटीका समस्या छन्, अनि जसले कर तिरेको छ त्यसलाई चाहिँ राहत छैन, करका दायरामा नआएकाले त्यो धेरै छ, धेरै समस्याहरू छ, ती समस्यालाई निराकरण गर्नका लागि सबल नेतृत्व नै आजको आवश्यकता मैले छ।
1: हजुर हजुर, अहिले जस्तै तपाईँले महासचिव भइरहँदाखेरि पनि महासचिव पनि पोखरा उद्योग वाणिज्य संघको इतिहासमा एउटा इतिहासै हो, महिला महासचिव होइन, कहाँ सक्छ र महिलाले भन्ने खालको थियो। तपाईँले सफल रूपमा चाहिँ महासचिवको भूमिका जिम्मेवारी वहन गरिसक्नु भएको छ, यही अवधिमा काम गर्ने क्रममा चाहिँ चुनौती चाहिँ के देख्नुभयो उद्योग वाणिज्य संघ पोखरा उद्योग वाणिज्य संघलाई अहिले सबैभन्दा ठूलो चुनौती चाहिँ के छ?
2: यस्तो छ, उपमहासचिव हुँदा मलाई महासचिव हुन्छेस ठिक छ भनेर त मलाई व्यवसायले चाहिँ एकदम विश्वास गर्नुभएको थियो, तिमी असक्छौ अगाडि बढ साथमा हामी छौ भनेर जस पठाउनु भएको थियो। म घर घर पुग्थेँ, मलाई त्यतिखेर एक कप चिया कफी खाने साथी पनि हुन्थेन, मलाई त उपमहासचिवबाट महासचिव आउँदा त्यति बेला मलाई एक दुईजनाले साथ दिनुभयो, सुरुबाट गर्दै गर्दै म भोट माग्दै माग्दै जाँदा परिस्थिति यस्तो बन्यो कि समय बलवान छ, मलाई सबै फेरि पछिल्लो समयमा सबैले साथ दिँदै दिँदै दिँदै आएर व्यवसायीले नै विश्वास गरेर निर्विरोध हुने वातावरण पनि त्यो बेलामा बन्यो. महिलालाई सशस्त्र रूपमा नेतृत्व तहमा पुगोस् गर्न सक्छन् भनेर हेर्ने दृष्टिकोणमा कमी छ. त्यो पनि कोही कसैमा छ, धेरैमा छैन. अहिले त धेरै परिवर्तन भइसक्यो. महिला राष्ट्रपति हुनुभयो, महिला प्रधानमन्त्री हुनुभयो. यो जेएनजीको यस्तो अवस्थामा पनि के अरे कार्यभार आफ्नो सफल रूपमा सफल बनाएर हाम्रो सम्माननीय सुशीला आमा चाहिँ निस्किनु भयो होइन. त्यस्तो वातावरण अब महिलाहरू विभिन्न तहमा प्रमुख नेतृत्वमा पुगिसक्नु भएको छ. अहिले हेर्ने दृष्टिकोणमा चाहिँ परिवर्तन आएको छ. महिलाले नै गर्न सक्छन्, महिलाले चलाएको घर राम्रो हुन्छ, महिलाले चलाएको अफिस राम्रो हुन्छ. एक दिन घरमा आमा भएन भने घर लथालिङ्ग हुन्छ. जस्तै पोखरा उद्योग वाणिज्यमा शोभा गौतम भएन भने पक्कै पनि मलाई चाहिँ लाग्दैन कि मैले धेरै काम गरेको छु, मैले धेरै समय दिएको छु अनि मैले व्यवसायको मर्क पनि बुझेको छु, त्यही भएको भएर मलाई पोखरा उद्योग वाणिज्यले मलाई खोज्छ भन्ने लाग्छ. अनि व्यवसायले नै मलाई त सक्सेस त अध्यक्ष नै हुनपर्छ, हामीले आजसम्म तँलाई यो ठाउँसम्म हाम्रो योगदान छ, सबै पोखरेलीको योगदान छ मेरो. म यो नेतृत्व तहमा महासचिवसम्म आइसक्दाखेरि सबैको एक एक के अरे साथ सहयोग समर्थन सद्भाव छ. त्यो यो सद्भाव चाहिँ मलाई सबैले चाहनु भएको छ कि एकचोटि शोभा गौतम अध्यक्ष हुनुपर्छ. अनि समय यही आएको छ कि यही 36औं महाधिवेशन 72औं साधारण सभा 72 वर्षको इतिहासमा आम पोखरेलीले महिला अध्यक्ष पोखरा उद्योग वाणिज्यले खोजेको कुरा भन्नु पनि भएको छ. मलाई विश्वास पनि छ उहाँहरूले मलाई अगाडि बढाउनु. हजुर,
1: अझै पनि हुन त त्यो महासचिव पद पार गरेर आउनुभयो. अलिकति दृष्टिकोण कि हामीले जति चेन्ज भयो भने पनि अहिले पछिल्लो समय त अब लेखनाथ उद्योग वाणिज्य सङ्घकै अध्यक्ष महिला हुनुहुन्छ होइन. त्यो अलिकति नपत्याइहाल्ने के होइन, बताउन चाहिँ गाह्रो मान्ने. तपाईँले अघि भन्नुभयो महासचिवकै उम्मेद्वार म अब उपमहासचिवबाट महासचिव हुन्छु भन्दाखेरि सुरुमा चाहिँ साथ पाइन, पछि चाहिँ होइन निर्विरोध हुने अवस्था आयो. अझै पनि हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन नभएकै हो.
2: यही यस्तै यस्तै कुराले त जेएनजी उत्पन्न भएको नि त. यदि सक्छ गर्छ, गर्न सक्नुपर्छ, गर्न सक्ने बनाउन पर्छ भन्ने दृष्टिकोण जबसम्म हाम्रो सोचमा परिवर्तन हुँदैन असम्भव छ नि त. तर त्यो भएर सोच बदलौँ होइन, सोच बदले मात्रै संसार बदल्न सकिन्छ होइन. अनि परिवर्तन भएन भन्छौँ हामी, तर हाम्रो सोचमै अलिकति नेगेटिभ भाइब्स धेरै भयो भने चाहिँ असम्भव छ नि त.
1: हजुर,
2: त्यो भएको भएर हामी सकारात्मक सोचौँ, सबैलाई ऊर्जा दिउँ, उत्साह दिउँ, उमङ्ग दिउँ र सबैले गर्न सक्छ भने कमी कमजोरीलाई चाहिँ औल्याउँ, अगाडि बढ भनेर साथ सहयोग समर्थन गर्यो भने असम्भव त यो दुनियाँमा केही पनि छैन नि. हरेक समस्याका समाधान छन्, गर्न सकिन्छ. अनि अरूलाई जसले गर्न सक्दैन भनेर अर्काको टिका टिप्पणी गर्छ नि, ऊ भित्र कमी कमजोरी छ. मलाई त्यो लाग्छ कि उसले आफूलाई आफू जस्तो छ अर्कोलाई पनि त्यस्तै देख्छ, उसको हेर्ने दृष्टिकोण त्यो हुन्छ. तसर्थ मलाई लाग्छ कि कोही पनि कोही भन्दा कमजोर छैन, कोही भन्दा कोही कमजोर छैन. विशेष गरी महिलाले त अब एउटा महिला साँच्चै भन्नपर्दा डक्टर पनि महिला हो, घरभित्रै गयो, आफ्ना छोराछोरीलाई के भइरहेछ भन्ने आमाले सबै थाहा हुन्छ, के खुवाउँदा ठिक हुन्छ थाहा हुन्छ, बच्चा किन रोयो भन्ने कुरा थाहा हुन्छ. एउटा आमा भनेको त संसार जित्न सक्छ नि. महिला त देवी हो, शक्ति हो, संसार हो नि. तर महिलाप्रति हेर्ने दृष्टिकोण हेर्नु त कति कमजोर छ. तर पनि त्यही आमाले जन्माएको छोरा हो, ऊ सक्षम हुने त्यो खालको दृष्टि छ नि त. दृष्टिलाई परिवर्तन हामी तपाईँ हामी सबै मिलेर गर्यो भने सम्भव छ.
1: हजुर, अहिले जस्तै तपाईँ को मुख्य एजेन्डा चुनावी नारा चाहिँ के छ?
2: मेरो व्यवसायहरूको विश्वास मेरो जिम्मेवारी.
1: हजुर, व्यवसायको विश्वास
2: मेरो जिम्मेवारी.
1: हजुर, त्यो जिम्मेवारीभित्र के पर्छ?
2: जिम्मेवारी मैले त भने नि, मेरो सारा मेरो जिन्दगी नै मैले व्यवसायप्रति नै समर्पित हो. म आम मानव प्रतिको हो कि मेरो एकदम मेरो जिन्दगी यदि सुम्पेको छु भने समाज सेवामै सुम्पेको मान्छे हो. मलाई कुनै लोभ छैन, लालच छैन कसैप्रति. केही त्यो कसैले मलाई अहिले पछाडि जाएर काट्छु भने पनि अगाडिकै काट्छु भने पनि मलाई केही पनि छैन. कसैले मलाई रिस राग यस्तो गर्छ भने पनि केही छैन. ठिक छ, उसले जस्तो सोच्यो जस्तो देख्यो त्यो. म त पुरै गलतलाई गलत भन्ने, राम्रोलाई राम्रो भन्ने, राम्रो कसैले नराम्रो गरेको छ भने नि राम्रो गर भन्ने दृष्टिलाई परिवर्तन गर्ने. तर आफैबाट परिवर्तन नभए सम्भव छैन. हरेक कुरा आफैले हो, अरूले गरिदिन सक्दैन नि. आफैबाट परिवर्तन गर्नुपर्छ. आफै कसैले पनि यो म यस्तो ठुलो भनेर त्यो घमण्ड पलाउनु जरुरी छैन. यो धरतीमा हामी जन्म मृत्यु सत्य छ. हामी मृत्यु लिएर आएको मान्छे हो. अनि हामीसँग के को लागि यहाँ रिस राख्नु छ? हामी त सक्यौँ भने यो समाज

0: प्रकृतिसँग हामी जुत्दै भित्दै हिँड्दै प्रकृतिसँग सिक्छौँ अनि एक अर्कासँग सिक्छौँ, यो सबै सिकाएको छ हामीले।
1: शोभा गौतमले कुनै दिन म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुनेछु भनेर त्यो शुरूआतका दिनमा सोचेको थियो?
0: छैन नि, म चाहिँ त त्यो पोखरा उद्योग वाणिज्य संघको ठ्याक्क अगाडि चिया पसलबाट शुरूआत भएको मेरो व्यवसाय, जानेर वा नजानेर त्यो सानो उमेरमा म त्यहाँ चिया पसल गरेको मान्छे, त्यहाँ पोखरा उद्योग वाणिज्य संघमा आएका पाहुनाहरूलाई चिया लिएर जान्थेँ मैले, चिया लिएर जाने मान्छे आज त्यही संस्थाको महासचिव जस्तो गरिमामय पदमा मलाई आम व्यवसायले विश्वास गरेर पठाउनु भयो। म भित्रको सिकाइ कति भयो होला, कति सङ्घर्ष भयो होला सोच्नु न आफैले। अब म आफैले सोच्दा नि काली लाग्दो कुरा हजुर भन्नु, मलाई कति धेरै तनाव आयो होला, कति मान्छेहरूले मलाई खुट्टा तान्ने मान्छे त मलाई त छ नि, तर सिकाइमा मलाई कहिल्यै कमी भएन। म कति रात रुवाए होला, कति रात सुतिन होला, कति रात मलाई सिक्न लाग्यो होला, म त्यसै आज शोभा गौतम भनेर टिक्नको लागि कति गाह्रो भयो होला, सिक्न कति गाह्रो होला, आज त्यस्तै बिक्न बिक्न बिक्नको लागि त धेरै सङ्घर्ष गर्नु पर्छ नि, धेरै सङ्घर्ष गर्छ।
1: त्यो सङ्घर्षलाई हेर्ने हो भने मान्छेले के देख्छ भने अहिले शोभा गौतमलाई महासचिव देख्छ, अध्यक्षको उम्मेद्वार देख्छ कि त्यो इतिहास होइन बिर्सिदिन्छ अथवा त्यहाँ खोतल नै जाँदैन कि कति सङ्घर्ष गरेर मान्छे त्यहाँसम्म पुगेको हुन्छ। त्यस्तै तपाईँलाई माया लागेर ल बस्नु यहाँ महासचिव भनेर आएको त होइन, त्यो सङ्घर्ष गर्ने महिलालाई मात्रै थाहा हुन्छ त्यहाँभित्र
0: होइन। जस्तै व्यथा एउटा हुन्छन्, कथा अर्का हुन्छन्, मान्छेका आफ्ना आफ्ना कथा छन्, आफ्ना आफ्ना व्यथा छन्, सङ्घर्ष सबैका छन्। यहाँ कसैले लुकाउँछ, कसैले छिपाउँछ, कसैले देखाउँछ, त्यही आफ्ना आफ्ना कुराहरू हुन्। यहाँ सङ्घर्ष नगरी कोही मान्छे पनि अब्बल बनेको छैन, हरेकका सिकाइ छ, हरेकका बुझाइ छ, आफ्ना आफ्ना दृष्टि छ, तर सङ्घर्ष गरेर नै मान्छे सबल सक्षम हुन सक्छ, नेतृत्व तलमा पुग्छ, त्यो सत्य छ। अरू चाहिँ सङ्घर्ष गरेर आएको कुरालाई मान्छे नगर्ने, आफूले गरेको सर्वे सर्वा भन्ने यहाँ मान्छे छ, ती मान्छेलाई चिनाउन बुझाउन जरुरी छ।
1: हजुर, एउटा व्यक्ति सफल हुनको लागि के गर्नुपर्ने रहेछ?
0: निरन्तरता सबैभन्दा ठूलो कुरा, आत्मविश्वास, अनि अर्को कुरा चाहिँ सबैभन्दा ठूलो शक्ति त इमान्दारी त, आफूसँग भएको त्यो इमान्दारी त कहिल्यै पनि इमान्दारी त बेच्न हुँदैन। जसले जस्तो सुकै सोचोस्, अरूले सोचेको कुरा भन्ने भने त मान्छे बाँच्नु नै बाँच्दैन, अर्कोले त जे नि सोधिदिन्छ, अर्काको बाइकमा एउटा दाजुभाइ भएर बाइकमा चढ्यो भने पनि उसले र उसले त के भनिदिन्छ। एउटा महिलालाई सङ्घर्ष गरेर यो तहसम्म आउन त कति कुरा सोचिसकेको हुन्छ, एउटा दाई भाइ होला, उसको केही काम होला, समस्या होला, आफन्त होला, सोच्दैन, अनेक अनेक हुन त। अहिले त परिवर्तन भइसकेको छ, अमेरिका जस्तो देशमा मैले त्यहाँ जाँदाखेरि थाहा पाएको देश त्यस्तो, परिवर्तन त्यस्तो, विकास त्यस्तो, सोच त्यस्तो, सोचमै छ संसार, सोचमा छ। हजुर, एउटा लेडिजले चाहे भने जहाँ पनि पुग्न सक्दो रहेछ
1: हजुर
0: त्यो ठाउँमा। म अमेरिका जाँदाखेरि थाहा पाएको, मलाई त्यतिखेर कुनै पनि न गुगल थाहा थियो, गुगलमा सर्च गरेको थिएँ यो ठाउँमा जाने भन्दा, मान्छेको भित्री दृष्टि पनि एउटा हुँदो रहेछ क्या। म त्यसरी पुगेको थिएँ कुनै एउटा सिटीबाट अर्को सिटीमा, बिना गुगल बिना फोन नम्बरमा पनि म त्यहाँ पुगेँ भनेपछि म मान्छे चाहेर असम्भव त्यहाँ छैन भन्ने कुरा मैले त्यहाँबाट पनि एउटा पाठ पढेको थिएँ।
1: हजुर, तपाईँको उद्योग वाणिज्यमा मुख्य प्राथमिकतामा के विषयहरू पर्ने छ?
0: मेरा एजेन्डाहरू चाहिँ मैले अझै ऊ गरेको छैन, अझै ल्याउँदैछु। मैले चाहिँ विशेष गरी अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चाहिँ अझै चलायमान बनाउनका लागि होइन, अनि हाम्रो नेपालको प्रमुख सहर, अब पर्यटकीय प्रमुख सहर त पोखरा हो, पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनको लागि पहल कदमी, हरेक क्षेत्रमा पहल कदमी मेरो आवाज बुलन्द रहनेछ, त्यसको लागि पोखरा उद्योग वाणिज्यसँग सधैँ सशक्त रूपमा अगाडि जाने एउटा छ। जबसम्म पोखराको पर्यटन प्रवर्धनलाई अग्र स्थानमा हामीले लान सकिँदैन, कुनै पनि व्यवसायलाई अगाडि बढाउन सकिँदैन। एउटा आएको पर्यटकले धेरै क्षेत्र ओगटेको हुन्छ, किनभने यातायातदेखि लिएर हरेक क्षेत्रलाई एउटा पर्यटकले गरेको हुन्छ, सबै कृषि सबै क्षेत्रलाई ओगट्न सक्छ र सबै व्यवसायलाई चलायमान बनाउन सक्छ।

0: एउटा भने रोजगार सिर्जनाका लागि अनेक बाटाहरू हुन्छन्, ती बाटाहरूलाई चाहिँ अझै औद्योगिकरणलाई पनि अझै अगाडि बढाउनेदेखि लिएर हरेक कुरा हरेक क्षेत्रमा हरेक क्षेत्रलाई सूक्ष्म रूपमा हेरेर राज्यले लिएर आएका नीति नियममा नीति नियम कार्यान्वयनको पक्षलाई दरिलो बनाउने र कुनै कुरा कार्यान्वयन गर्न नीति लिएर आएका कुरालाई चाहिँ व्यवसाय मैत्री छैन भने व्यवसाय मैत्री बनाउनको लागि पहल कदम दर रूपमा हुनुहुन्छ।
1: हजुर, अहिले जस्तै यति बेला हेर्नुभयो भने व्यवसायीहरूको अहिलेको अवस्था एकदम आर्थिक मन्दी छ, होइन, लगानी पनि कम भइरहेको छ, बजार एकदम संकुचित भएको छ, यस्ता विविध समस्याहरूको सामना चाहिँ व्यवसायीहरूले गरिरहेको अवस्थामा यो समाधानको लागि अथवा व्यवसायीहरूलाई सहज बनाउनका लागि के गर्न सकिन्छ?
0: सहज बनाउनको लागि राज्यका तीन तह, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने, सहकार्य गर्ने, नागरिक प्रतिको उत्तरदायित्व के हो, नागरिकलाई आवश्यकता के हो भन्ने विषयमा राखेर नागरिक सबैसँग सल्लाह गर्ने विभिन्न संघ संस्थाहरू छन्, सरकारवाला संघ संस्थाहरू छन्, सबैसँग समन्वय गरेर अगाडि बढ्यो भने प्रभावकारी रूपमा समाधान निकाल्न सकिन्छ।
1: हजुर, एउटा नेतृत्वमा महिला पुगेपछि महिलाहरूलाई स्वाभाविक हुन्छ कि होइन, महिला उद्यमीको सहभागिता, महिला नेतृत्वको विकासका लागि के गर्न सक्ने देख्नुहुन्छ? अहिले महासचिव हुँदाखेरि नै केही पहलहरू भयो?
0: पहिलो कुरा चाहिँ त महिला, त्यसैमा महिला अध्यक्षमा भएँ भने त महिलाका आवाज त त्यो बोल्दिन भन्दा नि बोलिन्छ र गर्दिन भन्दा नि गरिन्छ। महिलाहरूले विशेष गरी हस्तकलादेखि लिएर हरेक क्षेत्रमा चाहिँ महिलाहरूको जुन खालको सहभागिता छ, उहाँहरूले उत्पादन गरेका जति पनि वस्तु सेवाहरू छन् उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनको लागि पहल कदमी गर्नेछु र सबै महिलाहरूलाई एकताका रूपमा अगाडि लानेछु, सबैलाई समेटेर, सबैका आफ्ना आफ्ना क्षेत्र छन्, तह छन्, तिनीहरूलाई चाहिँ समेटेर लानेछु र विशेष गरी पोखरा उद्योग वाणिज्य संघको म अध्यक्ष भइराखे भइसकेपछि चाहिँ मैले आजसम्म गर्नुभएका अग्रजहरू, जति दिदीहरू हुनुहुन्छ, जति दाईहरू हुनुहुन्छ, पूर्व अध्यक्षहरू हुनुहुन्छ, उहाँहरूको स्थानलाई चाहिँ म सधैँ एकदम संरक्षण गरेर राखेर उहाँहरूका राय सल्लाह सुझावलाई सधैँ ग्रहण गरेर पूर्व अध्यक्षज्यूहरूलाई सधैँ स्टेरिङमा राखेर उहाँहरूलाई राखेर उहाँहरूले देखाएका बाटाहरूलाई चाहिँ म एकदम सशक्त रूपमा अगाडि लानेछु र पोखरा उद्योग वाणिज्य संघको इतिहास त हाम्रो एफएनसीसीआई भन्दा पनि पुरानो हो। हाम्रो फाउन्डर संस्था हो नि त पोखरा उद्योग वाणिज्य संघ, त 12 उद्योग वाणिज्य संघ मध्येको पोखरा उद्योग वाणिज्य संघ 2011 सालमा स्थापना भएको, गरिमा बोकेको यो संस्थाको छुट्टै पहिचान छ। त्यो पहिचानलाई चाहिँ अझै मजबुत बनाउनका लागि मैले सबै अब पूर्व अग्रजहरूको साथ सहयोग लिएर अगाडि बढ्नेछु अनि कति दाईहरू दिदीहरूले चाहिँ 12 वर्ष, 14 वर्ष, 8 वर्ष, 6 वर्ष, 4 वर्ष, 2 वर्ष कति समय दिनुभएको छ त्यो समयको मूल्याङ्कन गरेर उहाँहरूले पनि उहाँहरूको क्षेत्रगत जुन जुन क्षेत्रमा हुनुहुन्छ उहाँहरूको राय सल्लाह लिएर उहाँहरूले गरेको त्यो योगदानको कदर गर्ने बाटो चाहिँ मैले गर्नेछु। अब कति दिदीहरू अध्यक्षमा उम्मेदवारी दिनुभयो उहाँहरूलाई पनि सिद्ध्यायो, कति पदाधिकारीमा रहनुभयो उहाँहरूलाई पनि सिद्ध्यायो, कति कार्य समितिमा आउँदै महिलाहरूलाई काम लिने अनि उहाँहरूलाई चटक्कै त्यो युज एन्ड थ्रो जस्तो व्यवहार चाहिँ भयो पोखरा उद्योग वाणिज्य संघले। अब पनि पोखरा उद्योग वाणिज्य संघले एउटा समतामूलक समावेशी रूपमा पोखरा उद्योग वाणिज्य संघले अब पनि महिला अध्यक्ष दिन सकेन र पोखरेली व्यवसायले दिन सक्नु भएन भने अत्यन्तै यो के हुनेछ भने दुःखद पनि हुनेछ र साँच्चै भन्नपर्दा घाटा पनि हो। घाटा हो नि पोखराको त, साँच्चै भन्नपर्दा यसरी कर्मशील भएर सेवामा खटिने कामलाई नै दिने मान्छे चाहिँ त अहिले त पाउन गाह्रो छ।
1: हजुर, हो नि, अहिले एकदमै त्यो भोलिन्टियर रूपमा संस्था नेतृत्व गर्छु अगाडि बढ्छु भन्ने व्यक्तिहरू एकदमै
0: गाह्रो छ। अनि अर्को कुरा, अहिले त फेरि पछिल्लो समयमा के भइसकेको छ भने के खा लागि गर्ने त नि गरेर ल जस्तै मैले त 24 घण्टामा 36 घण्टा दिन्छु जस्तो लाग्छ मैले पोखरा उद्योगवानसँग सुत्दा उठ्दा हिँड्दा जहाँ जाँदा नि मलाई पोखरा उद्योगवानसँग अगाडि झरिन्छ अझै के गर्न पाएँ कसो गर्न पाएँ व्यवसायले राहत पाउने भए अझै व्यवसायले भने जस्तो हुने भए भन्ने मात्रै मलाई चिन्ता छ नि यस्तै चिन्ता गरेर हिँड्ने व्यक्तिलाई भोलि बिहान निराशाको वातावरण गर्ने कसैले गर्न खोज्यो भने त आघात हुनेछ त्यो चाहिँ होला असफलतामा सफलताको प्रतीक हुन्छ भोलि बिहान असफलता नै ठुलो कुरा होइन एउटा बाटो बन्द भए अर्का बाटो खुल्छ त्यो समस्याको विषय होइन तर पनि पोखरा उद्योगवाणी संघलेलाई एउटा शुभचिन्तक चिन्तन गरेर मनन गरेर व्यवसायका विषयमा हिँड्ने मान्छेलाई चाहिँ अगाडि बढाउनु हुन्छ भन्ने त म त फुल विश्वास छ कहीँ कसैले पनि आघात गर्ने वातावरण चाहिँ सिर्जना नगर्नु भन्न पनि यताबाट म चाहन्छु
1: हजुर पक्कै पनि योभन्दा अगाडि पनि धेरै महिला उम्मेद्वारहरू होइन धेरै नाम कमाइसक्नु भएका उद्योग व्यवसायमा स्थापित भएका दिदी बहिनीहरूलाई चाहिँ त्यहाँ बस्ने वातावरण बनाइएन त्यो पनि एउटा दुःखद हो किनभने अहिले अर्थपूर्ण महिलाहरूको सहभागिताको खोजी भइरहेको बेलामा महिलाहरूले नेतृत्व गरेका संस्थाहरू पारदर्शी सुशासनमा युक्त हुन्छन् भनिरहेको बेलामा हामीले अहिले क्षमतामा प्रश्न गर्छौं यो चाहिँ मलाई बेकार जस्तो लाग्छ अवसर पाए भने होइन महिलाहरूले जति पनि गर्न सक्नुहुन्छ जस्तै अघि तपाईँले जेएनजीको कुरा पनि उठाउनुभयो उद्योग वाणिज्य संघले युवा उद्यमशीलता र स्टार्टअप व्यवसायलाई चाहिँ प्रोत्साहन गर्न केही कार्यक्रमहरू गरेको छ अथवा के छ सरकारसँगको सहकार्य समन्वय
0: स्टार्टअप अहिलेको यो प्रविधिको जमाना छ व्यवसायलाई व्यवसायले गरेको व्यवसायलाई प्रवर्धन गर्ने विषयमा चाहिँ पोखरा उद्योग वाणिज्य संघ सधैँ नजिकबाट गरिराखेको छ अर्को कुरा व्यवसायलाई अहिले व्यवसाय गरिराख्नु भएको छ अनि व्यवसायलाई चाहिँ कहीँ कतैबाट उहाँलाई नाफा भएन अथवा घाटामा जाँदै हुनुहुन्छ अथवा व्यवसाय के गरौँ भनेर आत्तिएको अवस्थामा चाहिँ पोखरा उद्योग वाणिज्य संघले उहाँलाई चाहिँ व्यवसाय किन्ने व्यवसायको पनि किन्नेको हुन्छ व्यवसाय जुन क्षेत्रमा व्यवसाय गर्नुभएको छ उहाँले त्यो व्यवसायमाथि भएको कुरा चाहिँ निवेदन लिएर आएर पोखरा उद्योगवाणीसँग लिएर आउनुभयो भने उहाँको व्यवसायमा कुन क्षेत्रको विज्ञ लिएर आएर उहाँलाई त्यो राय सल्लाह सुझाव दिएर अथवा उहाँलाई आर्थिक भौतिक नैतिक कुन खालको सेवा चाहिएको छ त्यो दिएर अनि उहाँको व्यवसायलाई उकास्ने काम चाहिँ पोखरा उद्योगवाणी संघले गर्छ एउटा भने अर्को कुरा चाहिँ व्यवसाय हाम्रो जेआइजेडबाटै सहयोगार्थ कर सहायता कार्ड छ भनेर आन्तरिक राजस्व कार्यालयमा हामी निर्वाचित भएर आइसकेपछि हामीले आन्तरिक राजस्व कार्यालयमा चाहिँ नयाँ गरेका थियौँ हाम्रो भवन सहित सबै ल्यापटप सबै सेटअप थियो त्यत्रो सबै जेएनजीद्वारा जलाइयो अहिले फेरि सुचारू भएर अब साउनको 1 गते फेरि उद्घाटन हुँदैछ जस्ताको जस्तै भवनदेखि लिएर सबै सेटअप गरेर अब आन्तरिक राजस्व कार्यालयमा कर सम्बन्धी व्यवसाय सम्बन्धी दर्ता नवीकरण हरेक विषयमा सोधपुछ हाम्रो त्यहाँ कर्मचारी नै हुनुहुन्छ उहाँले चाहिँ सहज रूपमा चाहिँ काम गरिदिनुहुन्छ
1: हजुर
0: हामी त्यसरी काम गरिराखेका छौँ व्यवसाय मैत्री नै छौँ र भोलिका दिनमा पनि अझै सशक्त रूपमा हामी लाग्छ
1: हजुर अहिले जस्तै यो महाधिवेशनको सङ्घारमा होइन सदस्यहरूले तपाईँलाई नै किन रोज्ने त तपाईँको विशेषता भन्दैन
0: विशेषता त सहज छु म एकदम सबल छु सबै मान्छेसँग हाँस्छु बोल्छु बोलाउँछु मैले चाहिँ ममा अमा अहम त छैन पदै ठुलो कुरा होइन भन्छु म पद त 2 वर्षको होला त्यसपछि त यहीँ बस्नुपर्छ यहीँ जन्मेको मान्छे हो मर्नु छ अघि नै भनिसके तसर्थ व्यवसायले मलाई चाहिँ रोज्नुहुन्छ खोइ म भित्रको शालीनता देखेर होला ममा घमण्ड छैन अहम्ता छैन मलाई लिनु पनि छैन कसैसँग केही लिनु नै छैन सकेको मैले दिने र उहाँसँग धेरै कुराहरू भएका समस्याहरू सके मैले समाधान गर्छु नसके कसलाई भनेर हुन्छ गर्छु र उहाँका समस्याहरू समाधान गर्नेपट्टि मलाई
1: हजुर पोखरा उद्योग वाणिज्य संघका सम्पूर्ण मतदाता तथा व्यवसायीहरूलाई केही सन्देश छ तपाईँको
0: मैले
1: हजुर
0: मेरो सन्देश चाहिँ त पोखरा उद्योग वाणिज्य संघमा विगत देखि यस्तो सामाजिक शैक्षिक पर्यटन धार्मिक धेरै क्षेत्रमा पोखरा उद्यमन संघले गरेको यो योगदान अतुलनीय छ। यो यो जुन यो काम हिजोदेखि गरेको यो कामलाई अझै निरन्तरता दिन मेरो उम्मेदवारी हो। यो उम्मेदवारीलाई चाहिँ यो निर्वाचन एउटा वास्तवमा भन्नपर्दा यो एउटा प्रक्रिया मात्रै हो। यसमा म पोखरा उद्योगवाणी संघमा फेरि अध्यक्ष हुँदै भइन भने पनि मलाई कुनै गुनासो छैन, घाटा पर्ने भनेको साँच्चै भन्नुपर्दा व्यवसायले नै हो। किनभने शोभा भए त जहाँ गए नि गरिदिन्थे, समाधान गरिदिन्थे, शोभा नभएर भनेर भोलि पछुतो हुनभन्दा मलाई नै विजय गराउन त म पक्कै पनि भन्छु। व्यवसायकै म आवाज हो, म प्रतिबद्ध छु, म निजी क्षेत्रको नेतृत्व गर्न सधैँ म अगाडि बढेर गर्छु। मलाई आम व्यवसायीसँग एउटा विनम्र अनुरोध के छ भने हजुरहरूको घर दैलोमा म आउन पनि आउँछु, नआए पनि यही मिडिया मार्फत मलाई एउटा अवसर दिनुहोला। 72 वर्षको इतिहासमा अहिलेसम्म महिला अध्यक्ष भएको छैन। हजुरहरूले यो अवसर दिनुभयो भने हजुरहरूले दिएको त्यो मतको म सधैँ कदर गर्नेछु। मन त तपाईँहरूले दिएकै कारणले म अध्यक्ष पदमा उभिएको हो, तसर्थ मलाई मत दिएर अनि पोखरा उद्योगवाणी संघको नेतृत्व गर्ने अवसर पक्कै पनि प्रदान गर्नुहुनेछ अनि आशा अनि विश्वास राखेको छु। तर मलाई निराशामा कहिल्यै पनि नबदल्नु, किनभने हजुरहरूले नै मलाई यो क्षेत्रसम्म ल्याइपुर्याउनु भएको छ भने अब मलाई एउटा नेतृत्व तहमा जाने मौका प्रदान गर्नुहोला भन्न पनि म यही मिडिया मार्फत चाहन्छु।
1: हजुर, यो समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद। म धेरै समयदेखि हजुरले मलाई बोलाउँदा पनि म एउटा अवसर समय पाएको थिइनँ, किनभने महासचिवको नेतृत्वमा पूरा गर्नुपर्छ भनेर म कसिएकै कारणले चाहिँ म यहाँ आउन सकेको थिएन। आज मलाई यो अवसर मिल्यो, पक्कै पनि भगवान्को लीला भन्ने मैले सम्झेको छु। यो सफल रेडियो सफलता 103.4 MHz पनि धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी दुर्गा म्यामलाई मधु सरलाई पनि धन्यवाद दिन चाहन्छु।
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयका लागि। पक्कै पनि निरन्तर रूपमा एउटै क्षेत्रमा लाग्यो भने त्यहाँका समस्याहरू, समाधानका उपायहरू र त्यहाँभित्र नयाँ अवसरहरू पनि खोजी गरिन्छ। शोभाजी, एउटा लामो समयदेखि आफैलाई निखार्दै तिखार्दै अहिले उद्योगवाणी संघमा विभिन्न पदमा रहेर सदस्य हुँदै उपमहासचिव महासचिव हुँदै अहिले अध्यक्ष पदको उम्मेद्वार घोषणा गर्नुभएको छ। पक्कै पनि यो एउटा अवसर पनि हो, विशेष गरेर अझ महिलाहरूका लागि हामी महिलाहरूको अर्थपूर्ण सहभागिताका प्रसंगहरू उठाउँछौं, तर कहिलेकाहीँ महिलाहरूले त्यो आँट गर्दाखेरि खुट्टा तान्ने खालको हाम्रो प्रवृत्ति छ, यसको अन्त्य गरौं र उहाँहरूको साथ समर्थनमा हामी सबै लागौं भन्दै पोखरा उद्योगवाणी संघका हालका महासचिव अब जुन 36 महाधिवेशन तथा 72 वार्षिक साधारण सभा भाद्र 20-21 गते हुँदैछ, यही महाधिवेशनका अध्यक्ष पदका उम्मेद्वार शोभा गौतमजीले जुन समय दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद दिँदै यहाँलाई अग्रिम शुभकामना पनि व्यक्त गर्दै आजको समय सन्दर्भको समय सकिएको छ। भोलि फेरि नयाँ अतिथिसहित नयाँ विषयवस्तुमा हुने नै छौ। त्यतिसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छ्यु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
5: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षय रोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
7: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864601081।
10: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
11: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
10: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की फोन नम्बर 061553071 9807081234 97050 77123 व्हाट्सएप नम्बर 9801177123
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
5: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा 2 बिन्दवासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846059581
5: 9116715475
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएसपीटी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको

0: वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856061186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेब सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508.
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
6: रेडियो सफलता।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103 थुप्लो 4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखराबाट भरुवा बन्दुक सहित तीनजना पक्राउ, पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरूद्ध। पोखरा महानगरले 11 स्थानमा विश्वकप फुटबल फाइनल प्रत्यक्ष देखाउने, मिटर ब्याज पीड़ितले वार्तासँग यी संघर्ष जारी राख्ने, आन्दोलन रोक्नुपर्ने सरकारको शर्त, देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै सतर्कता अप्नाउन आग्रह। र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने। अब सुनौ पूरा समाचार। कास्कीको पोखरा महानगरपालिका मजरी पाटनबाट भरुवा बन्दुक सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय 55 वर्षीय अजय नेपाली, 26 वर्षीय सञ्जय नेपाली र 30 वर्षीय साधन विश्वकर्मा रहेका छन्। प्रहरीले उनीहरूलाई गैराती 10 बजे पक्राउ गरेको जनाएको छ। साधनको कोठाबाट एक नाल भरुवा बन्दुक र फलामको धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ। तप अनुसन्धानका लागि उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारमा लगिएको छ। पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गैरातीदेखि आवत जावत अवरूद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सड़क अवरूद्ध भएको हो। सड़क खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर तावातीले जानकारी दिनुभयो। सड़क अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सड़क सञ्जालबाट विच्छेद भएको छ भने बुटोलतर्फका सवारी साधन बेलबगरमै रोकिएका छन्। पोखरा महानगरपालिकाले विश्वकप फुटबलको फाइनल खेल सामूहिक रूपमा हेर्ने व्यवस्था गर्ने भएको छ। जुलाई 20 गतेमा भने अर्जेन्टिना र स्पेनबीचको फुटबल फाइनल पृथ्वीचोक हलनचोक सहित पोखराका 11 स्थानमा ठूलो एलईडी स्क्रीन मार्फत प्रत्यक्ष प्रसारण गर्ने मेयर धनराज आचार्यले जानकारी दिनुभयो। फुटबल प्रेमीहरूलाई भेला भएर विश्व फुटबलको सबैभन्दा ठूलो खेलको रोमाञ्च सँगै अनुभव गर्ने अवसर मिल्नेछ। मेयर आचार्यले पाइक पर्ने ठाउँमा उपस्थिति भएर खेलको आनन्द लिन आग्रह गर्नुभयो। खेल प्रेम उत्साह र सामाजिक एकतालाई प्रवर्धन गर्ने उद्देश्यले सार्वजनिक स्थानमा फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्न लागि महानगरको भनाइ छ। ठूलो पर्दाबाट खेल हेर्ने मिल्ने 11 स्थानको विस्तृत सूची भने महानगरपालिकाले छिटै सार्वजनिक गर्ने मेयर आचार्यले बताउनुभयो। यसअघिको फाइनल खेल पनि मेयर आचार्यकै नेतृत्वमा पृथ्वीचोक र खालाञ्चोकमा देखाइएको थियो। सरकार र मिटर ब्याज पीड़ित बीचको तेस्रो चरणको वार्ता भएको छ। बुधबार साँझ भएको वार्तामा समझौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटर ब्याज पीड़ितहरूले बताएका छन्। वार्तामा सहभागी मिटर ब्याज पीड़ित टोलीलाई भने आन्दोलन स्थगित गरेर काठमाडौँ जान सरकारी टोली शर्त अघि सारेको छ। बाराको निजगढ़मा बुधबार मध्यराती सहमति विनय वार्ता टुंगिएको हो। सरकारी वार्ता टोलीको नेतृत्व गरेको क्रिया मन्त्री सुदन गुरूङले सहमति भन्दा पहिला नै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए, तर पीड़ितहरूले लिखित सहमति बिना आन्दोलन रोक्न अस्वीकार गरेका छन्। त्यसपछि वार्तामा कुनै असहमति हुन नसकेको जेएनजी अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिनुभयो। वार्ता अफसल भएकाले आन्दोलन जारी रहने घिमिरेले बताउनुभयो। पीड़ितका सबै माग स्वीकार गरेने तर केही भाषा सच्याउनु पर्ने भएकाले वार्ता टोली गठन गर्ने सरकारी टोलीले प्रस्ताव गरेको छ। साथै अन्तिम सम्झौता काठमाडौँमा पर्ने गरी सरकारी पक्षबाट प्रस्ताव भएको वार्ता वा सहभागी एक पीड़ितले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले हालै देशभर मनसुन वायुको प्रभाव रहेको जनाएको छ। बिहिबार बिहान मनसुनको नुनसापे रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ। देशभरमा साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ। त्यस्तै बिहिबार दिउँसो भने देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ क्षेत्र मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी भूभाग का केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी मधेस र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै आज राति भने देशभरि साधारणतया बादल लाग्ने भएको छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम मधेस कोशी र बागमती प्रदेशका पहाड़ी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खेलकुदको समाचार विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इङ्ल्याण्डलाई 2-1 हराएको छ। अमेरिकाको एटलान्टा संघशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो। दुवै टोलीले कडा ट्याकल र आक्रमक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरियो। 55 मिनटमा मार्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गार्डनले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि इङ्ल्याण्डले रक्षात्मक रणनीति अप्नाउँदै अग्रता जोगाउन प्रयास गर्यो, तर अर्जेन्टिनाले लगातार दबाव बढाउँदै खेलको 85 मिनटमा कप्तान लियोनल मेस्सीको पासमा एन्जो फर्नान्डोजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि अर्जेन्टिना झन आक्रमक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेड मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। अन्तिम समयसम्म दबाव थेग्न नसकेको इङ्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाट बाहिरिएको छ भने अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 14:45 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इङ्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 14:30 फ्रान्ससँग खेल्नेछ। यसैबीच इजिप्टसँगको विवाद सेलाउन नपाउँदै फिफा विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा फँसेको छ। क्वार्टर फाइनलमा इजिप्टसँगको खेल विवादास्पद बनेको थियो। गए राति सम्पन्न सेमी फाइनल खेलमा अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। खेलपछि अर्जेन्टिनाका खेलाड़ीहरूले फकल्याण्ड टापु अर्जेन्टिनाकै हो भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै जितको उत्सव मनाएका थिए। त्यो सेलिब्रेशनपछि फिफाबाट अनुशासनको कार्यवाही हुन सक्ने टिप्पणी भइरहेको छ। दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्याण्ड टापुमाथि बेलायत र अर्जेन्टिना बीच लामो समयदेखि सार्वभौमिकताको विवाद छ। सन् 1982 यही विषयलाई लिएर दुई देशबीच 74 दिने युद्ध भएको थियो। यसअघि सन् 2014 पनि स्लोभेनिया विरूद्धको मैत्रीपूर्ण खेल अघि यस्तै ब्यानर प्रदर्शन गरेको भन्दै फिफाले अर्जेन्टिना फुटबल संघलाई 20,000 पाउन्ड जरिवाना गरेको थियो। इतिहासकी संवेदनशील सम्बन्धका कारण इङ्ल्याण्ड र अर्जेन्टिना बीचको सेमी फाइनल उच्च सुरक्षा व्यवस्थाका बीच सम्पन्न भएको थियो। बिहार 9 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। पोखराबाट भरुवा बन्दुक सहित 3 जना पक्राउ। पहिराले क्वालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध। पोखरा महानगरपालिकाले 11 स्थानमा विश्वकप फुटबल फाइनल प्रत्यक्ष देखाउने। मिटर ब्याज पीड़ितले वार्तासँगै संघर्ष जारी राख्ने, आन्दोलन रोक्नुपर्ने सरकारको माग। देशका सबै प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना। र इङ्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने। रेडियो सफलता तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार बुलेटिन अहिले 6 बजे खबर सङ्गालो आउँछ। हामीसँग सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विनय गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोस्।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052767793 97650960। दोस्ती टू मिट
2: सप। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता जान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530508
8: For more details, visit www.websurfer.com.np।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लेढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
3: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
4: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लगाऊ?
5: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9856034. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सफलता स्टूडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जल यात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: ठाउँको मिठो महनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाठी कुरा आयो।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
7: लौनी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भन्ने भयो
9: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न

0: टेम्पल,
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा युएफओ र श्री कम्प्लेक्सको बीचमा।
2: फोन नम्बर 061-57-9915।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460-59581,
3: 98161-15475।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-660-41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 98460-20127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
5: वेब सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
5: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
5: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: कोही छैनन्
1: मिठो भन्छन् सारा।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले त्यही लगातार काम छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9857214040 9857060127 र 9808214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
6: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर, सम्पर्क नम्बर 98।

0: 0552 67 793 97 छ 59 60
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क,
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
2: मोबाइल नम्बर 98460 59 581
1: 98165 75।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे फार्मासिस्ट, शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-179।
5: मेरी आमा नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5141-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
10: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
12: हाम्रो वन हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र खाना जोगिन्छ।
13: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 50, 9852127014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 9856-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: हामी सुरक्षित छौँ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856-011-86, 9846-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9846-35-111।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9507-32575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9857-20325 9806-35480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003 2, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615 74 225, 98560 21 440, 98560 60 127 र 98038 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825127014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460000851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41-081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तकहरू, खेलकूद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: छौ के हेरेर तोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 2714
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारी

0: एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में
1: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।
2: महिला दाई, ए महिला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपद को पूर्व तैयारी गरौं, जनधन को क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरो को जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणाली में ध्यान दिऊं र आपतकालीन अवस्था का लागि तयारी अवस्था में रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो
7: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नुको लागि मलाई यहाँसम्म बोलायो
8: भन्नु पर्ने कुरा त धेरै नै छन् सतीश तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला
7: थ्री म्याजिक वर्ड
8: लेट्स गेट म्यारिड

0: केही सम्बन्धहरू एक किनार जस्तै हुने रहेछ, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: 여자 싸는만 제거잖아.
1: 조니 조니 예 바바 이긴 주단요 바바.
0: 아니 아니 서브이거잖아. 라디오 서브이다 103.4 메가헤르츠.

अब सफलताको साथमा नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: साइनमै खै सर्जरी त अझ त माइले
1: आउँदै होला नि
0: अरे भेट्न मन लाग्छ्या हो एकान्सी त्यो डालो यता ल्या त
1: ल
0: ए ओ सर्जरी पनि आइहाले नि
2: आयो हो सोचि नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

के दाना पुगे त्यहाँ ठूलो ढुङ्गा स्थान छ अरे। ढुङ्गा चढाएर पवित्र मनले जे माग्यो त्यही पाउँछ अरे। मलाई त्यहाँ जाने ठूलो इच्छा।

0: संकल्प
1: नमस्ते म निपेश ढाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुदनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर
3: सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर,
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067181234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हाती मान गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825270714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अझल गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165149485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0165259004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
12: मुहान वरपरका रुख नकटाउ र सफा राखौ फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खानेपानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
13: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462689।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 4 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
5: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266908।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 98 5 60 20 325 98 086 35 480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौ।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। यी रोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। अब रेडियो प्रस्तुता, उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
2: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम।

0: सुरु गरे तर मार्ने होइन यी लाठीहरू के हेरेर बस्छ भने झिकै नभाषे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई सेटर हाने जस्तो छ म भन्छु ल पखाल यसको जवाफ मलाई आइसक्यो बाध्यता

त्यो हो र भने होइन होला। ल ल हिल साटिनु पर्यो

0: Sampatim Vande Surya Sasanka Vanhinayanam Vande Mukunda Priyam Vande Bhakta Jana Srayanta Varadam Vande Sivam Sankaram Om Shantihi Shantihi Shantihi.
1: सबैमा नमस्कार, म अर्जुन खतिवडा. हजुरहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज.

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन,